0: विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ ल्यान्डिङ तथा नेभिगेसन शुल्क पूर्ण रूपमा छुट दिन र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा 50% छुट दिन स्वीकृति गर्ने। पाँच नम्बरमा अनुचित लेनदेन मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याजबाट विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/4 भएको सम्झौता अनुमोदन गर्ने। सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने। गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन उच्च अदालतका पूर्व न्यायाधीश श्री केशव प्रसाद वास्तवका अध्यक्षतामा न्यायिक समिति गठन गर्ने। र अन्त्यममा आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने।
1: गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा सङ्खुवासभा र भोजपुरमा 4 वेलफेयर पेन्सनरका लागि भूकम्प प्रतिरोधी घर निर्माण गरी हस्तान्तरण गरेको छ। सङ्खुवासभा मामलिङकी वेलफेयर पेन्सनर पूर्णमाया छेत्री, भोजपुर पौवादुङमाकी भर्तमाया राई, सङ्खुवासभा सिलिचोङका सर्वबहादुर राई र भोजपुर सडानन्दका मानधोज राईका लागि घर निर्माण गरिएको हो। एडब्ल्यूसी खादबारीका वेलफेयर अफिसर क्याप्टेन रिटायर्ड प्रताप सिंह राई,
2: फर्स्टमा 10, 24, 33 वेलफेयर पेन्सनर विडो पूर्णमाया छेत्री, उहाँ चाहिँ मामलिङमा बस्नुहुन्थ्यो जुन चाहिँ नियर बाई दि चैनपुर, र उहाँको घर चाहिँ एकदम नै अप टु स्ट्यान्डमा नभएको कारणले गर्दा उहाँलाई इक्यु होम बनाइदिएको थियौँ र जम्मा लागत चाहिँ 12,98,975 चाहिँ हामीले कम्प्लिट गरेर उहाँलाई हस्तान्तरण टाइममा नै गरेको थियौँ। अर्थक्वेक रेजिस्टेन्स हाउस कस्तो हुन्छ त भन्दाखेरि यसमा दुईवटा बेडरुम हुन्छ र एउटा सानो चटक्क परेको किचन हुन्छ र एउटा टोयलेट बाथरुम हुन्छ अनि भरन्डा हुन्छ र यसमा चाहिँ व्हील चेयर पनि एक्सेसिबल हुन्छ। र अर्को हाम्रो वेलफेयर पेन्सनर चाहिँ हुनुहुन्छ 10, 55, 33, उहाँ चाहिँ डिएसजी भन्छौँ हामी जुन चाहिँ डिसेबल सपोर्ट ग्रान्ट पाउने, उहाँ चाहिँ चिल्ड्रन हो हाम्रो वेलफेयर पेन्सनरको चिल्ड्रन, उहाँ चाहिँ डिसेबल जन्मिनु भएको र उहाँलाई पनि हामीले त्यस्तै किसिमको अर्थक्वेक रेजिस्टेन्स हाउस बनाएर टाइममा हस्तान्तरण गरेको थियौँ। डिसेबल चिल्ड्रन चाहिँ भर्तमाया राई, उहाँ चाहिँ ठुलो दुङमा गाउँमा जुन चाहिँ पोवादुङमा गाउँपालिकाको वडा नम्बर 5 बस्नु हुन्थ्यो र उहाँको चाहिँ इक्यु होमको लागत 13,49,725 लागेको थियो। त्यस्तै अर्को हुनुहुन्छ 21, 15, 10, 07, उहाँ चाहिँ राइफलम्यान सर्वबहादुर राई, उहाँ चाहिँ ठुलो बालामा बस्नुहुन्छ, सिलिचुङ गाउँपालिका वार्ड नम्बर चाहिँ 2 हो। हामीले उहाँलाई पनि इक्यु होम बनाएर समयमै हस्तान्तरण गरेको थियौँ र त्यसको कुल लागत चाहिँ 13,76,860 कम्प्लिट भएको थियो। अर्को वेलफेयर पेन्सनर हुनुहुन्छ 21, 15, 22, 04 राइफलम्यान मानधोज राई, उहाँ चाहिँ 7GR हो र उहाँको पनि घर राम्रो नभएको कारणले गर्दा हामीले इक्यु होम बनाइदिएको थियौँ र उहाँको इक्यु होम चाहिँ नेपाले डाँडा मझुवा सडानन्द गाउँपालिकामा पर्छ र उहाँको कुल लागत चाहिँ 12,96,775 कम्प्लिट गरेर उहाँलाई हामी हस्तान्तरण गरेको थियौँ। यो चारवटा इक्यु होम अर्थक्वेक रेजिस्टेन्स होम चाहिँ हामीले बनाएर हाम्रो पेन्सनर्सहरूलाई कुनै पनि अर्थक्वेक आउँदाखेरि एकदम सेफली बस्न सक्ने किसिमको घर चाहिँ हामीले प्रोभाइड गर्न सकेका थियौँ।
1: बेलायती प्रधानमन्त्री एन्डी बर्नमले आउँदो वर्षदेखि इङ्ल्यान्डमा बस भाडा 2 भन्दा बढी नलाग्ने वाचा गर्नुभएको छ। अहिलेसम्मका खबर

नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ। एमाले नेकपा लगायत दलले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन्। विक्रम सम्बत 1981 असार 15 गते रामेछापा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाउनु भएको थियो। उहाँ शहीद गङ्गालालको भाइ हुनुहुन्छ। उहाँले विक्रम सम्बत 2006 वैशाखमा निरञ्जन गोविन्द वैद्य, नारायण विलासी जोशी, नरबहादुर कर्माचार्य र मोती देवी साक्यसँग मिलेर भारतको कोलकातामा नेकपा स्थापना गर्नुभएको थियो। दिवसका अवसरमा एमाले राजधानी प्रदेश कमिटीले कार्यक्रमको आयोजना गरेको छ। कङ्ग्रेस संस्थापन पक्षले आज राष्ट्रिय सभामा विचार गोष्ठी गर्ने भएको छ। बिपी स्मृति दिवसको भोलिपल्ट सभापति गगन थापाको नेतृत्वमा गोष्ठी गर्न लागिएको हो। नवीन परिस्थितिमा नवीन अभियान नारा दिएर

0: छलफलमा बोर्ड गठन प्रक्रिया अघि बढाउने सहमति भएको हो। महासंघका अध्यक्ष रविन्द्र साक्यका अनुसार प्रधानमन्त्री शाहले विगत 3 वर्षदेखि रोकिएको 5% निर्यात अनुदानलाई निरन्तरता दिने, भ्याट र बीजक मूल्याङ्कन सम्बन्धी समस्या सुल्झाउने तथा हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिने प्रतिबद्धता जनाउनु भएको छ। साथै सातै प्रदेशमा हस्तकला ग्राम र प्रशिक्षण केन्द्र स्थापना गर्ने तथा सरकारी एवं सार्वजनिक निर्माणमा नेपाली हस्तकलाको प्रयोग बढाउने विषयमा पनि छलफल भएको छ। नेपालबाट अहिले 82 प्रकारका हस्तकलाका सामग्री 60 भन्दा धेरै देशमा निर्यात हुँदै आएका छन्। यसबाट वार्षिक झण्डै 28 अर्ब रूपियाँ बराबरको आमदानी हुने गरेको महासंघले जनाएको छ।
1: डिभिजन वन कार्यालय अर्घाखाँचीले बाँदरको उपद्रोका कारण कृषि बालीमा हुने क्षति रोक्न 20 जना बाँदर हेरालु माग गरेको छ। कार्यालयले बाँदरबाट अति प्रभावित 26 वटा क्षेत्रमा कृषि बालीको संरक्षण तथा बाँदर व्यवस्थापनका लागि दरखास्त आह्वान गरेको हो। वन सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन गरेका समूहहरूको लागत साझेदारीमा हेरालु नियुक्त गर्न लागि हो। इच्छुक र योग्यता पुगेका प्रभावित क्षेत्रका नागरिकले सूचना प्रकाशित भएको मितिले 3 दिनभित्र कार्यालय समयसम्म दरखास्त दिन सक्ने कार्यालयले जनाएको छ। छनौट नहुने बाँदर हेरालुले ऐसाउन 10 देखि असोज 10 गतेसम्म 2 महिना काम गर्नुपर्नेछ। उनीहरूलाई मासिक 12,500 रुपियाँ पारिश्रमिक दिइनेछ। जुम्लामा गत आर्थिक वर्ष 82-83 1,82,45,000 किलो स्याउ उत्पादन भएको छ।
2: उत्पादनको झण्डै 70% स्याउ नेपाली बजारमै खपत भएको छ। गत आर्थिक वर्षमा 1,26,54,000 किलो स्याउ नेपाली बजारमा खपत भएको छ। उत्पादनको करिब 30% अर्थात 55,91,000 किलो स्याउ भारत निर्यात भएको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रामभक्त अधिकारीले बताउनु भएको छ। भारतमा बिक्री भएको स्याउबाट गत वर्ष जुम्लाले 41,37,54,000 आमदानी गरेको छ। प्रति केजी 74 रुपियाँमा स्याउ बिक्री गरेर जुम्लाले 16 रकम आमदानी गरेको हो। कृषि विकास कार्यालय जुम्लाले भारतमा स्याउको अधिक माग भएपछि चालू आर्थिक वर्ष 2083-84 भारततर्फ झण्डै 80 करोड़को स्याउ निर्यात गर्न 2,70,000 किलो स्याउ उत्पादन गर्ने लक्ष्य अनुरूप स्याउ उत्पादनलाई प्राथमिकता दिएको छ। जुम्लामा झण्डै 4,605 हेक्टर अर्थात 92,080 रोपनी क्षेत्रफलमा स्याउ खेती गरिएको छ। चालू आर्थिक वर्षमा झण्डै 108 हेक्टर अर्थात 2,160 रोपनी थप क्षेत्रफलमा स्याउ खेती विस्तार गर्ने लक्ष्य छ।
1: अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई फिफा विश्वकप 2026 उत्कृष्ट खेलाडी घोषित गरेको छ। विश्वभरका 121 देशका 472 खेल पत्रकारको सहभागितामा गरिएको मतदानको आधारमा मेस्सीले उत्कृष्ट खेलाडी घोषित भएको एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले बताउनु भएको छ। मेस्सीले जम्मा 1,179 अङ्क प्राप्त गर्दै फ्रान्सका किलियन एम्बापे र इङ्ल्यान्डका जुड बेलिङ्गमलाई पछि पार्नु भएको हो। एआइपिएसले आयोजना गरेको मतदानमा एआइपिएस कार्डधारी खेल पत्रकार तथा एआइपिएस विश्वकप हटलाइन कार्यक्रममा सहभागी विश्वभरका पत्रकार मुख्य प्रार्थी। अहिले यो बीएफबीएस।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: साउन 1 गतेपछि बर्ड फ्लू संक्रमण नदेखिएको पशु सेवा विभागले जनाएको छ। पछिल्लो पटक काठमाडौँको गोकर्णेश्वर एक सुन्दरी जलमा संक्रमण देखिएको थियो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार पछिल्लो समय संक्रमण देखिएको छैन। विभागको तथ्याङ्क अनुसार चैत 4 गते केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा PCR विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो। यससँगै चैत 6 गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरिएको थियो। काठमाडौँ उपत्यका बाहेकका 7 जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको उहाँले बताउनु भएको छ। विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार नेपालभर 8,35,563 पन्छी नष्ट गरिएको छ। प्रभावित कृषकलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ। सरकारले गणेश नेपालीको आत्मदाह घटनाको सत्य तथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ। 2085 भदौ मसान्तसम्मका लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा 50% छुट स्वीकृति दिइएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेल।
1: विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुल्सीपुरका माननीय न्यायाधीश श्री वासुदेव आचार्यलाई तोक्ने, श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका माननीय न्यायाधीश श्री दिपेन्द्र अधिकारीलाई तोक्ने, अर्को भूमिबाट छ। गुठी संस्थानको प्रशासक पदमा श्री शैलेन्द्र राजकुँवरलाई नियुक्ति गर्ने, संस्कृति पर्यटन तथा नागरिक

0: संघको सभा र भोजपुरका चारजना वेलफेयर पेन्सनरका लागि भूकम्प प्रतिरोधी घर निर्माण गरी हस्तान्तरण गरेको छ। संघको सभा मालिङकी वेलफेयर पेन्सनर पूर्णमाया छेत्री, भोजपुर पौवादुङमाकी भरतमाया राई, संघ सभा सिलिचुङका सर्वबहादुर राई र भोजपुर सडानन्दका मानदोज राईका लागि घर निर्माण गरिएको हो। एडब्ल्युसी खानतरीका वेलफेयर अफिसर क्याप्टन रिटायर्ड प्रताप सिंह राई,
1: फर्स्टमा 10, 24, 33 वेलफेयर पेन्सनर विडो पूर्णमाया छेत्री, उहाँ चाहिँ मामलिङमा बस्नुहुन्थ्यो जुन चाहिँ नियर बाई दि चैनपुर, र उहाँको घर चाहिँ एकदम नै अप टु स्ट्यान्डमा नभएको कारणले गर्दा उहाँलाई इक्यु होम बनाइदिएको थियौँ, र जम्मा लागत चाहिँ 12,98,975 चाहिँ हामीले कम्प्लिट गरेर उहाँलाई हस्तान्तरण टाइममा नै गरेको थियौँ। अर्थक्वेक रेजिस्टेन्स हाउस कस्तो हुन्छ त भन्दाखेरि, यसमा दुईवटा बेडरुम हुन्छ र एउटा सानो चटक्क परेको किचन हुन्छ र एउटा टोयलेट बाथरुम हुन्छ अनि भरन्डा हुन्छ र यसमा चाहिँ व्हील चेयर पनि एक्सेसिबल हुन्छ। र अर्को हाम्रो वेलफेयर पेन्सनर चाहिँ हुनुहुन्छ 10, 55, 33, उहाँ चाहिँ डिएसजी भन्छौँ हामी, जुन चाहिँ डिसेबल सपोर्ट ग्रान्ट पाउने, उहाँ चाहिँ चिल्ड्रन हो, हाम्रो वेलफेयर पेन्सनरको चिल्ड्रन, उहाँ चाहिँ डिसेबल जन्मिनु भएको र उहाँलाई पनि हामीले त्यस्तै किसिमको अर्थक्वेक रेजिस्टेन्स हाउस बनाएर टाइममा हस्तान्तरण गरेको थियौँ। डिसेबल चिल्ड्रन चाहिँ भरतमाया राई, उहाँ चाहिँ ठुलो दुङमा गाउँमा, जुन चाहिँ पोवादुङमा गाउँपालिकाको वडा नम्बर 5 बस्नुहुन्थ्यो, र उहाँको चाहिँ इक्यु होमको लागत 13,49,725 लागेको थियो।
0: अमेरिका र साउदी अरबले शान्तिपूर्ण प्रयोजनका लागि आणविक सम्झौता गरेका छन्। सम्झौता अनुसार साउदी अरबले अमेरिकी संसदको निगरानी रहने गरी युरेनियम प्रशोधन गर्न पाउनेछ। यो सम्झौतापछि खाडी तथा पश्चिम एसियामा आणविक गतिविधि बढ्ने चिन्ता पनि व्यक्त गरिएको छ। इजरायलका पूर्व प्रधानमन्त्री नफ्ताली बेनेट,
2: ממשלת השבעה באוקטובר כבר לא מסוגלת.
3: The nuclear agreement taking shape with Saudi Arabia over Israel's head is a severe strategic failure.
0: काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ। बिहान सभा 11 नेपालले यो प्रतियोगितामा आफ्नो दोस्रो खेल खेल्न लागेको हो। हिजो भएको खेलमा नेपाल कजाकिस्तानसँग 3-2 पराजित भएको छ।
4: उम्दा नपा तुला शॉट, नेपाली दिफाई खेलाडी ने हाथ जरूर डाला था डिक करने के लिए, कामयाब नहीं हुए।
0: हारका बावजुद पनि नेपालले अङ्क तालिकामा 1 दर्ता गरेको छ। यो खेलपछि नेपाल विश्व प्रतियोगितामा 84 स्थानमा समावेश भएको छ। खबर यति नै। नमस्कार।

नेपाल विद्युत प्राधिकरणले 218 जलविद्युत आयोजनाको उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति आरसिओडी थप्ने प्रक्रिया अघि बढाएको छ। विद्युत खरिद बिक्री सम्झौता पिपिए भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका आयोजनालाई वर्गीकरण गरेर समय थपिने भएको हो। प्राधिकरणले पहिलोपटक स्पष्ट मापदण्डका आधारमा आयोजनालाई 4 समूहमा वर्गीकरण गर्ने नीति लागू गरेको छ। सोही निर्णयअनुसार पहिलो चरणमा समूह क र खमा परेका आयोजनाको आरसिओडी थप्ने प्रक्रिया अघि बढाइएको हो। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले जलविद्युत प्रवर्धक सङ्घको छलफलमा निर्माणाधीन आयोजनालाई सहजीकरण गर्ने उद्देश्यले आरसिओडी थप गर्न लागेको स्पष्ट पार्नुभएको छ। प्राधिकरणका अनुसार हाल 8,252 मेगावाट क्षमताका 320 जलविद्युत आयोजना निर्माणाधीन छन्। तीमध्ये समूह कमा 4,491 मेगावाट क्षमताका 150 आयोजना छन्। कङ्ग्रेस संस्थापन पक्षले आज राष्ट्रिय सभामा विचार गोष्ठी गर्ने भएको छ। बिपी स्मृति दिवसको भोलिपल्ट सभापति गगन थापाको नेतृत्वमा गोष्ठी गर्न लागि हो। नवीन परिस्थितिमा नवीन अभियान नारा दिएर गोष्ठी गर्न लागि उपसभापति विश्वप्रकाश शर्माले बताउनु भएको छ। यसअघि हिजो काठमाडौँमै थापा नेतृत्वको कार्यसमितिमा नपराउने पक्षका नेताहरूको सहभागितामा छुट्टै कार्यक्रम गरिएको छ। कार्यक्रममा कतिपय नेताले छुट्टै दल गठन गरेर अगाडि बढ्ने बेला आएको बताएका छन्। कार्यक्रममा नेता प्रकाश मान सिंहले यही साउन 29 गते राष्ट्रिय भेलाको आयोजना गरिने जानकारी गराउनु भएको छ। साउन 1 गतेपछि बर्ड फ्लू संक्रमण नदेखिएको पशु सेवा विभागले जनाएको छ। पछिल्लो पटक काठमाडौँको गोकर्णेश्वर एक सुन्दरी जलमा संक्रमण देखिएको थियो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार पछिल्लो समय संक्रमण देखिएको छैन। विभागको तथ्याङ्क अनुसार चैत 4 गते केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो। यससँगै चैत 6 गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरिएको थियो। काठमाडौँ उपत्यका बाहेकका 7 जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको उहाँले बताउनु भएको छ। विभाग

0: 5% निर्यात अनुदानलाई निरन्तरता दिने, भ्याट र बीजक मूल्याङ्कन सम्बन्धी समस्या सुल्झाउने तथा हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिने प्रतिबद्धता जनाउनु भएको छ। साथै सातै प्रदेशमा हस्तकला ग्राम र प्रशिक्षण केन्द्र स्थापना गर्ने तथा सरकारी एवं सार्वजनिक निर्माणमा नेपाली हस्तकलाको प्रयोग बढाउने विषयमा पनि छलफल भएको छ। नेपालबाट अहिले 82 प्रकारका हस्तकलाका सामग्री 60 भन्दा धेरै देशमा निर्यात हुँदै आएका छन्। यसबाट वार्षिक झण्डै 28 अर्ब रुपियाँ बराबरको आमदानी हुने गरेको महासंघले जनाएको छ।
1: अमेरिकाले 12 दिन पनि इरानमाथिको हमला जारी रहेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डले व्यापारिक पानी जहाजलाई क्षति पुर्याउने इरानी संरचना लक्षित आक्रमण भइरहेको जनाएको छ। यसअघि राष्ट्रपति ट्रम्पले हर्मुज जलडमरूमा जहाजमाथि आक्रमण भएमा इरानका पूर्वाधारमा आक्रमण गरिने बताउनु भएको छ। जवाबमा इरानको रिभोल्युसनरी गार्ड्सले मध्य पूर्वमा अमेरिकी साझेदार मुलुकहरूमा विद्युत कटौती गर्ने चेतावनी दिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसएएफ पल्सर स्पोर्ट्स अवार्ड आगामी भदौ 18 गते हुने भएको छ। मञ्चले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अवार्डको 23 संस्करण नेपाल पुलिस क्लबको द ब्लू पभिलियनमा हुने औपचारिक घोषणा गरेको हो। यसै कार्यक्रमका अवसरमा मञ्चले मुख्य प्रायोजक गोल्सा ग्रुपसँगको सम्झौता समेत नवीकरण गरेको छ। गोल्सा ग्रुप लगातार 19 पटक अवार्डसँग जोडिएको हो। सम्झौता पत्रमा मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र गोल्सा ग्रुपका निर्देशक अभिमन्यु गोल्साले हस्ताक्षर गर्नुभएको छ। मञ्चका महासचिव अञ्जन खड्काले यस पटकको अवार्डमा 9 विधामा पुरस्कार दिइने जानकारी दिनुभएको छ। खेलकुदलाई हेर्ने दृष्टिकोण बदल्न लागि परेको उहाँको भनाइ छ।
2: म जहिले पनि यो कुरा भन्छु कि खेलकुद भनेको एउटा यस्तो चिज हो जसले पुरै देशलाई युनाइट गर्ने एउटा क्षमता भएको चिज हो। अहिले भर्खरै वर्ल्ड कप पनि सकेको छ। वर्ल्ड कपमा पनि तपाईँले हेर्नुभयो भने कुनै नि कन्ट्री तपाईँले अर्जेन्टिना सोच्ने बित्तिकै फुटबल मनमा हुन्छ। स्पोर्ट्स भनेको एउटा यस्तो चिज हो जसले यति एउटा नेसनल आइडेन्टिटी दिन सक्ने एउटा एउटा सेक्टर हो।
3: हामी

0: क्युओजिएलआरमा 37 जना सैनिक लान्स कोर्पोरलबाट कोर्पोरलमा बढुवा भएका छन्। 10 क्युओजिएलआरतर्फ 17 र अन्य रेजिमेन्ट तथा युनिटमा क्रियाशील समेत 20 जना गरी 37 जनाको बढुवा भएको रेजिमेन्टले जनाएको छ। बढुवा भएका सैनिकहरूलाई कमान्डिङ अफिसर लेफ्टिनेन्ट कर्नल निक ह्यापनस्टल एमबी, गोर्खा मेजर मेजर विवेकजङ शाह एमबियु एमबी र आरएसएम W1 धनबहादुर योञ्जनले बधाई दिनुभएको छ। श्रम संस्कृति पार्टीले प्रतिपक्षको भूमिकामा दृढताका साथ उभिने सङ्कल्प गरेको छ। सुनसरीको तरहरा क्षेत्रमा पुगेका पार्टीका अध्यक्ष तथा दलका नेता हर्क साम्पाङले शिक्षा समता शुल्क जस्ता विषयमा सरकारले गरेको वाचामा आशंका व्यक्त गर्नुभएको छ।
1: अब स्थानीय चुनाव आउँदैछ होइन, सदनमा के हुँदैछ त तपाईँलाई थाहा छँदैछ, महँगी बढाउँछ, घरिघरि फेरि घटाउँछ, केटाकेटीको खेल जस्तो लाग्न थाल्यो यो सरकार होइन। एउटा मन्त्रीले कर बढाउँछ, अर्कोले फेसबुकबाट घटाउनुपर्छ भनेर फेसबुकबाट भन्छ, फेसबुकबाट कर घट्छ र त्यसो भने फेसबुकमै सबै थोक गर्दै बस्न भइहाल्छ, मम्मी यहाँ किन आउनु र होइन, हुँदैन सक्दो। त्यसले गर्दाखेरि अब त्यो पहिला चाहिँ एउटा गर्ने अनि हो ए होइन रहेछ भन्ने केटाकेटीको खेल जस्तो छ सरकार, तर त्यो सरकारलाई पनि राइट ठाउँमा ल्याउने काम कसैले गर्छ भने त्यो श्रम संस्कृतिले गर्छ। मैले संशोधन प्रस्ताव तपाईँको चाहिँ पेस गरेको थिएँ, त्यहाँ मैले के भनेको थिएँ भने त्यो 3% शिक्षा समता कर, 3% स्वास्थ्य समता कर सबै कुरा मिना गर्नुपर्छ भनेर सल्लाह मैले दिएको थिएँ। त्यतिखेर त नमाने जस्तो गर्दै थियो, अहिले चाहिँ मान्नुपर्छ कि के हो जस्तो गर्दैछ, फेरि उता अर्थमन्त्रीसँग प्रधानमन्त्रीको यता त्यता हुँदैछ।
0: साम्पाङले पार्टी निर्माण र राष्ट्रिय राजनीतिमा आफूहरूको मन्त्र सुनाउनु भएको छ।
1: सानो काम भए पनि त्यो दार्जिलिङको पुल होइन थाप्ने साथीहरू रुँदै आउनु हो, त्यहाँको मान्छेहरू गाउँको मान्छेहरू रुँदै तपाईँको चाहिँ हामीलाई बिदा दिनु है। किन त भन्दाखेरि श्रमदान भनेको चाहिँ एकअर्काको स्नेह, एकअर्काको प्रेम पनि हो, माया पनि हो। हामी एउटा श्रमदाताको समूह छौँ भने हामी एउटा परिवार जस्तो सम्झन छौँ एकअर्कालाई।
0: नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ। एमाले नेकपा लगायत दलले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन्। विक्रम सम्बत 1981 असार 15 रामेछापमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि अगाडि बढाउनु भएको थियो। उहाँ शहीद गङ्गालालको भाइ पनि हुनुहुन्छ। उहाँले विक्रम सम्बत 2006 वैशाखमा निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्मचारी र मोती देवी साक्यसँग मिलेर भारतको कोलकातामा नेकपा स्थापना गर्नुभएको थियो। दिवसको अवसरमा आज एमाले राजधानी

0: प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी तथा व्यवसायलाई भेट्न लाग्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा अर्ग्यानिक कृषि उत्पादन, प्रशोधन, व्यापार बजारीकरण तथा निर्यात प्रवर्धनका विषयमा छलफल गरिने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा सङ्घका अध्यक्ष दीपक बाँसकोटा, उपाध्यक्ष प्रेम लामा लगायत सहभागी हुनुहुनेछ। नेपाल अर्ग्यानिक सङ्घ जैविक अर्ग्यानिक कृषि उत्पादन, प्रशोधन, व्यापार तथा उपभोगको प्रवर्धनमा क्रियाशील संस्था हो। प्रधानमन्त्री शाहले पछिल्लो समय उद्योग, व्यवसाय तथा उत्पादनमूलक क्षेत्रका प्रतिनिधिसँग निरन्तर संवाद गर्दै समस्या, सुझाव र जायज मागका आधारमा आवश्यक नीति सहजीकरण समाधानका लागि पहल गर्दै आउनुभएको छ। पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपाले छुट्टै कार्यक्रम गरेको छ। एमालेसँग सहकारी बढाउने बताइरहेका बेला पुष्पलाल स्मृति प्रतिष्ठानले नेकपा नेताहरूको उपस्थितिमा कार्यक्रम गरेको हो। दिवसको कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले राजनैतिक उपलब्धि खतरामा परेको दावी गर्नुभएको छ।
1: समाजवादप्रति नयाँ पुस्तालाई प्रशिक्षित गर्ने हाम्रो उद्देश्यप्रति सङ्कल्प लिनु छ। अहिले राष्ट्रिय स्वाधीनता सङ्कटमा परेको, हाम्रो आन्दोलनका उपलब्धि अप्ठ्यारोमा परेको यो अवस्थामा मिल्न सक्ने जति शक्तिहरूसँग मिलेर ती उपलब्धिको रक्षा गर्ने र अगाडि बढ्ने संकल्प पनि हाम्रो पुष्पलालको यो स्मृति दिवसमा हामीले लिनु छ।
0: उहाँले मुलुकमा निरङ्कुशता ल्याउने प्रयत्न भइरहेको भन्दै सतर्क हुनुपर्ने बताउनु भएको छ।
1: भौतिक पूर्वाधारको क्षेत्रमा भएका अभूतपूर्व विकासलाई अवमूल्यन र अपमानित गरिएको छ। शिक्षा र स्वास्थ्यमा भएका प्रगतिहरूलाई अपमानित र अवमूल्यन गरिँदैछ। सबै सकारात्मक कुरा नेपालमा उत्पीडित वर्ग समुदायले प्राप्त गरेका हक, अधिकार र उपलब्धिमाथि प्रहार गरिँदैछ र देशलाई फेरि एकचोटि निरङ्कुशतातिर, अराजकतातिर, अव्यवस्थातिर लाने कोसिस भइरहेको छ। र त्यस्तो बेलामा हामीले पुष्पलालको यो स्मृति दिवस मनाउँदैछौँ।
0: नेपाल विद्युत प्राधिकरणले 218 जलविद्युत आयोजनाको उत्पादन सुरु गर्नुपर्ने अन्तिम मिति आरसिओडी थप्ने प्रक्रिया अघि बढाएको छ। विद्युत खरिद बिक्री सम्झौता पिपिए भएका तर विभिन्न कारणले समयमै व्यावसायिक उत्पादन सुरु गर्न नसकेका आयोजनालाई वर्गीकरण गरेर समय थपिने भएको हो। प्राधिकरणले पहिलोपटक स्पष्ट मापदण्डका आधारमा आयोजनालाई 4 समूहमा वर्गीकरण गर्ने नीति लागू गरेको छ। पहिलो चरणमा समूह क र खमा परेका आयोजनाको आरसिओडी थप्ने प्रक्रिया अघि बढाइएको हो। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले जलविद्युत प्रवर्धक सङ्घको छलफलमा निर्माणाधीन आयोजनालाई सहजीकरण गर्ने उद्देश्यले आरसिओडी थप गर्न लागेको स्पष्ट पार्नुभएको छ। प्राधिकरणका अनुसार हाल 8,292 मेगावाट क्षमताका 320 जलविद्युत आयोजना निर्माणाधीन छन्। तीमध्ये समूह कमा 4,491 मेगावाट क्षमताका 150 आयोजना छन्। सरकार र निजी क्षेत्रको समन्वयमा हस्तकला विकास बोर्ड स्थापना हुने भएको छ।

0: जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डले व्यापारिक पानी जहाजलाई क्षति पुर्याउने इरानी संरचना लक्षित आक्रमण भइरहेको जनाएको छ। यसअघि राष्ट्रपति ट्रम्पले हर्मुज जलडमरुमा जहाजमाथि आक्रमण भएमा इरानका पूर्वाधारमा आक्रमण गरिने बताउनु भएको छ। जवाबमा इरानको रिभोल्युसनरी गार्ड्सले मध्य पूर्वमा अमेरिकी साझेदार मुलुकहरूमा विद्युत कटौती गर्ने चेतावनी दिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजे पल्सर स्पोर्ट्स अवार्ड आगामी भदौ 18 गते हुने भएको छ। मञ्चले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अवार्डको 23 संस्करण नेपाल पुलिस क्लबको द ब्लू पभिलियनमा हुने औपचारिक घोषणा गरेको हो। यसै कार्यक्रमको अवसरमा मञ्चले मुख्य प्रायोजक गोल्सा ग्रुपसँगको सम्झौता समेत नवीकरण गरेको छ। गोल्सा ग्रुप लगातार 19 पटक अवार्डसँग जोडिएको हो। मञ्चका महासचिव अञ्जन खड्का:
1: म जहिले पनि यो कुरा भन्छु कि खेलकुद भनेको एउटा यस्तो चिज हो जसले पुरै देशलाई युनाइट गर्ने एउटा क्षमता भएको चिज हो। अहिले भर्खरै वर्ल्ड कप पनि सकेको छ, वर्ल्ड कपमा पनि तपाईँले हेर्नु भयो कुनै पनि कन्ट्री तपाईँले अर्जेन्टिना सोच्नु बित्तिकै फुटबल मनमा।
2: यो बिएफबीएस गोल्ड रेडियो हो।

0: SBS गोर्खा रेडियो
1: सैन्य समुदायमा
0: रिलायन भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: मौसम पूर्वानुमान महाशाखाले देशका केही भागमा भारी वर्षा हुन सक्ने सम्भावना यथावत रहेको जनाएको छ। आजको अध्यावधिक जानकारी दिँदै मौसमविद रोजन लामिछाने,
1: जुन कोशी बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग, त्यसै गरी लुम्बिनी र कर्णाली प्रदेशको पनि पहाडी भूभागहरूको एक दुई ठाउँमा चाहिँ आगामी दिनमा चाहिँ भारी वर्षा हुन सक्ने सम्भावना रहेकोले चाहिँ जुन मौसमी सूचनाहरू अद्यावधिक गरेर काम कारवाही गर्नुहुन चाहिँ अनुरोध गर्न चाहन्छौँ।
0: लामिछानेका अनुसार कोशी र कर्णालीका पहाडी भागमा थप बादल विकसित भएर पानी पर्न सक्नेछ।
1: अहिलेको पछिल्लो मौसमी अवस्थामा चाहिँ कता बादल लागेको छ भन्ने कुराहरू हेरौँ। यसमा चाहिँ सबैभन्दा बढी चाहिँ यो गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागहरूमा चाहिँ बढी बादल लागेको अवस्था छ भने अन्य पहाडी र हिमाली भूभागहरूमा चाहिँ साधारणतया बादल अलिक कम बादल लागेको अवस्था छ। त्यसले गर्दाखेरि चाहिँ यो क्षेत्रहरूमा चाहिँ अहिले घाम बादलको अवस्था छ। बिस्तारै अपराह्न साँझ हुँदै जाँदै गर्दाखेरि चाहिँ ती क्षेत्रहरूमा बादलहरू बन्ने र बढ्ने क्रमहरू जारी रहनेछ र वर्षाको गतिविधिहरू पनि अपराह्न साँझको समयमा चाहिँ बढी हुने देखिन्छ।
0: साउन 1 गतेपछि बर्ड फ्लू सङ्क्रमण नदेखिएको पशु सेवा विभागले जनाएको छ। पछिल्लो पटक काठमाडौँको गोकर्णेश्वर 1 सुन्दरी जलमा सङ्क्रमण देखिएको थियो। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार पछिल्लो समय सङ्क्रमण देखिएको छैन। विभागको तथ्याङ्क अनुसार चैत 4 गते केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा PCR विधिबाट गरिएको परीक्षणमा रोग पुष्टि भएको थियो। यससँगै चैत 6 गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट बर्ड फ्लू प्रभावित क्षेत्र घोषणा गरिएको थियो। काठमाडौँ उपत्यका बाहेकका 7 जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको उहाँले बताउनु भएको छ। विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर मुकुल उपाध्यायका अनुसार नेपालभर 835,563 पन्छी नष्ट गरिएको छ। प्रभावित कृषकलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ। श्रम संस्कृति पार्टीले प्रतिपक्षीको भूमिकामा दृढताका साथ उभिने सङ्कल्प गरेको छ। सुनसरीको तरहरा क्षेत्रमा पुगेका पार्टीका अध्यक्ष तथा दलका नेता हर्क साम्पाङले शिक्षा समता शुल्क जस्ता विषयमा सरकारले गरेको बाचामा आशंका व्यक्त गर्नुभएको छ।
2: अब स्थानीय चुनाव आउँदैछ, होइन, सदनमा के हुँदैछ त तपाईँलाई थाहा छँदैछ, महँगी बढाउँछ, घरिघरि फेरि घटाउँछ, केटाकेटीको खेल जस्तो लाग्न थाल्यो यो सरकार, होइन, एउटा मन्त्रीले कर बढाउँछ, अर्कोले फेसबुकबाट घटाउनुपर्छ भनेर फेसबुकबाट कर घट्छ र त्यसो भने फेसबुकमै सबै थोक गर्दै बस्दा भयो थियो, मम्मी यहाँ किन आउनु र, होइन, हुँदैन सक्दो। त्यसले गर्दाखेरि अब त्यो पहिला चाहिँ एउटा गर्ने अनि हो ए होइन रहेछ भन्ने यो केटाकेटीको खेल जस्तो छ सरकार, तर त्यो सरकारलाई पनि राइट ठाउँमा ल्याउने काम कसैले गर्छ भने त्यो श्रम संस्कृतिले गर्छ। मैले संशोधन प्रस्ताव तपाईँको चाहिँ पेस गरेको थिएँ, त्यहाँ मैले के भनेको थिएँ भने त्यो 3% शिक्षा समता कर, 3% स्वास्थ्य समता कर सबै कुरा मिना गर्नुपर्छ भनेर सल्लाह मैले दिएको थिएँ। त्यतिखेर त नमाने जस्तो गर्दै थियो, अहिले चाहिँ मान्नुपर्छ कि के हो जस्तो गर्दैछ, फेरि उता अर्थमन्त्रीसँग प्रधानमन्त्रीको यता त्यता हुँदैछ।
0: साम्पाङले पार्टी निर्माण र राष्ट्रिय राजनीतिमा आफूहरूको मन्त्र सुनाउनु भएको छ।
2: सानो काम भए पनि त्यो दार्चुलाको पुल होइन थाप्ने साथीहरू रुँदै आउनु हो, त्यहाँको मान्छेहरू गाउँको मान्छेहरू रुँदै तपाईँको चाहिँ नै हामीलाई बिदा दिनु है। किन त भन्दाखेरि श्रमदान भनेको चाहिँ एकअर्काको स्नेह, एकअर्काको प्रेम पनि हो, माया पनि हो। हामी एउटा श्रमदाताको समूह छौँ भने हामी एउटा परिवार जस्तो सम्झन्छौँ एकले अर्कालाई।
0: किओ जिएलआरमा 37 लान्स कोर्पोरलमा बढुवा भएका छन्। 10 किओ जिएलआरतर्फ 17 र अन्य रेजिमेन्ट तथा युनिटमा क्रियाशील समेत 20 गरी 37 बढुवा भएको रेजिमेन्टले जनाएको छ। बढुवा भएका सैनिकहरूलाई कमान्डिङ अफिसर लेफ्टिनेन्ट कर्नल निक हामस्टल एमबी, गोर्खा मेजर विवेकजङ शाह

0: त्रिभुवन विश्वविद्यालयमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल विरुद्ध विरोध प्रदर्शन भएको छ। विश्वविद्यालयको 67 औं वार्षिक दिवसका अवसरमा आयोजित समारोहका लागि गएका मन्त्री पोखरेल विरुद्ध विद्यार्थीले प्लेकार्ड देखाएर प्रदर्शन गरेका हुन्। स्वतन्त्र विद्यार्थी युनियन सोभियो खारेज गरेको भन्दै असन्तुष्ट विद्यार्थीले मन्त्री पोखरेल विरुद्ध प्रदर्शन गरेका हुन्। सहभागीले मेरिटोक्रेसी लागू गर र नेपो बेबी शिक्षा मन्त्री जस्ता नारा अङ्कित प्लेकार्ड प्रदर्शन गरेका थिए। प्रहरीले 5 जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ। पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपाले छुट्टै कार्यक्रम गरेको छ। एमालेसँग सहकारी बढाउने बताइरहेका बेला पुष्पलाल स्मृति प्रतिष्ठानले नेकपा नेताहरूको उपस्थितिमा कार्यक्रम गरेको हो। दिवसको कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उपलब्धि खतरामा परेको दावी गर्नुभएको छ।
1: समाजवादप्रति नयाँ पुस्तालाई प्रशिक्षित गर्ने हाम्रो उद्देश्यप्रति संकल्प लिनु छ। अहिले राष्ट्रिय स्वाधीनता सङ्कटमा परेको, हाम्रो आन्दोलनका उपलब्धि अप्ठ्यारोमा परेको यो अवस्थामा मिल्न सक्ने जति शक्तिहरूसँग मिलेर ती उपलब्धिको रक्षा गर्ने र अगाडि बढ्ने संकल्प पनि हाम्रो पुष्पलालको यो स्मृति दिवसमा हामीले लिनु छ।
0: उहाँले मुलुकमा निरङ्कुशता ल्याउने प्रयत्न भइरहेको भन्दै सतर्क हुनुपर्ने बताउनु भएको छ।
1: भौतिक पूर्वाधारको क्षेत्रमा भएका अभूतपूर्व विकासलाई अवमूल्यन र अपमानित गरिएको छ। शिक्षा र स्वास्थ्यमा भएका प्रगतिहरूलाई अपमानित र अवमूल्यन गरिँदैछ। सबै सकारात्मक कुरा नेपालमा उत्पीडित वर्ग समुदायले प्राप्त गरेका हक अधिकार र उपलब्धिमाथि प्रहार गरिँदैछ र देशलाई फेरि एकचोटि निरङ्कुशतातिर, अराजकतातिर, अव्यवस्थातिर लाने कोसिस भइरहेको छ र त्यस्तो बेलामा हामीले पुष्पलालको यो स्मृति दिवस मनाउँदैछौँ।
0: गएको एक दिनमा देशभर 47 विपदजन्य घटना भएका छन्। ती घटनामा परि 2 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सर्पदंशका 5, आगलागीका 5, बाढीको 1, पहिरोका 16, सडक अवरोधका 14, चौपाया क्षतिका 1 तथा अन्य 4 घटना भएका छन्। ती घटनाबाट 7 परिवार प्रभावित भएका छन्। पहिरोको घटनामा 2 जनाको मृत्यु भएको हो भने 5 जना घाइते भएका छन्। गएको वैशाख 1 गतेसम्म हालसम्म देशभर 2361 विपदजन्य घटना भएका छन्। ती घटनामा परि 173 जनाको मृत्यु, 2 जना बेपत्ता तथा 1208 जना घाइते भएका छन्। यस अवधिमा 4869 परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ। अमेरिका र साउदी अरबले शान्तिपूर्ण प्रयोजनका लागि आणविक सम्झौता गरेका छन्। सम्झौता अनुसार साउदी अरबले अमेरिकी संसदको निगरानी रहने गरी युरेनियम प्रशोधन गर्न पाउनेछ। यो सम्झौतापछि खाडी तथा पश्चिम एसियामा आणविक गतिविधि बढ्ने चिन्ता व्यक्त गरिएको छ। इजरायलका पूर्व प्रधानमन्त्री नफ्ताली बेनेट:
2: ממשלת השיבה באוקטובר כבר לא מסוגלת.
3: The nuclear agreement taking shape with Saudi Arabia over Israel's head is a severe strategic failure that endangers our security. Enrichment of nuclear material on Saudi soil could lead to a regional nuclear arms race and a dangerous loss of control. There is truly no way to predict what the Middle East will look like in a decade or two, which is why what we need is fewer centrifuges in the Middle East, not more.
0: अमेरिकाले 12 औं दिन पनि इरानमाथिको हमला जारी रहेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्डले व्यापारिक पानी जहाजलाई क्षति पुर्याउने इरानी संरचना लक्षित आक्रमण भइरहेको जनाएको छ। यसअघि राष्ट्रपति ट्रम्पले हर्मुज जलडमरुमा जहाजमाथि आक्रमण भएमा इरानका पूर्वाधारमा आक्रमण गर्ने बताउनु भएको छ। जवाबमा इरानको रेभोल्युसनरी गार्ड्सले मध्य पूर्वमा अमेरिकी साझेदार मुलुकहरूमा विद्युत कटौती गर्ने चेतावनी दिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसएफ पल्सर स्पोर्ट्सबाट आगामी भदौ 18 गते हुने भएको छ। मञ्चले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अवार्डको 23 औं संस्करण नेपाल प्रेस क्लबको डब्लु पभिलियनमा हुने औपचारिक घोषणा गरेको हो। मञ्चका महासचिव अञ्जन खड्का:
4: म जहिले पनि यो कुरा भन्छु कि खेलकुद भनेको एउटा यस्तो चिज हो जसले पुरै देशलाई युनाइट गर्ने एउटा क्षमता भएको चिज हो। अहिले भर्खरै वर्ल्ड कप पनि सकेको छ, वर्ल्ड कपमा पनि

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा

0: त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा शिक्षा मन्त्री विरुद्ध नाराबाजी गरेपछि सोभियो उपसभापति सहित केही विद्यार्थीलाई पक्राउ गरिएको छ। विश्वविद्यालयको 67 औं वार्षिक दिवस कार्यक्रम स्थल बाहिर शिक्षा मन्त्री सस्मित पोखरेल विरुद्ध नाराबाजी भएपछि त्रिवि सोभियो उपसभापति सनम ओली, सोभियो सचिव हेकमत बहादुर बुढा, शंकरदेव क्याम्पसका अखिल संयोजक दिनेश रेग्मी, कुलबहादुर बुढा, डम्बरसिंह ऐरी, प्रकाश सञ्जेल लगायत 20 भन्दा बढी विद्यार्थीलाई पक्राउ गरिएको विद्यार्थी नेताहरूले बताएका छन्। उनीहरूले नेपो बेबी भन्दै मन्त्री पोखरेल विरुद्ध नाराबाजी गरेका थिए। स्थापना दिवस कार्यक्रम स्थलमा प्रवेश गर्न खोज्दा विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको त्रिवि सोभियो सभापति दीपकराज जोशीले जानकारी दिनुभएको छ। उनीहरूलाई प्रहरी वृत्त किर्तिपुरमा राखिएको छ। विश्वविद्यालयमा कम बजेट राखिएको भन्दै विरोध गर्दा शिक्षा मन्त्री आउने कार्यक्रममा प्रवेश निषेध गरिएको उहाँको भनाइ छ। विद्यार्थीले मेरिटोक्रेसी लागू गर्न कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षा मन्त्री हुने व्यवस्था खारेज गर्न र विश्वविद्यालयमा राजनैतिक हस्तक्षेप गर्नु बन्द गर्नुपर्ने लेखिएका प्ले कार्ड बोकेका थिए। केन्द्रमा पार्टी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओली बीच सहकार्यको कसरत भइरहेको बेला कर्णालीमा नेकपाका प्रदेशसभा सदस्यले काङ्ग्रेससँगको सहकार्यलाई निरन्तरता दिने भएका छन्। कर्णालीमा एमाले सांसद यमलाल कणेल मुख्यमन्त्री हुनुहुन्छ। नेकपा सांसदहरूले मुख्यमन्त्री कणेल नेतृत्वको सरकार विरूद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेका हुन्। आज बिहान बसेको नेकपा कर्णाली संसदीय दलको बैठकले काङ्ग्रेससँगको राजनैतिक सहकार्यलाई निरन्तरता दिँदै अविश्वास प्रस्ताव पारित गराउने निर्णय गरेको हो। नेकपा कर्णाली संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जीसीका अनुसार आफ्ना सांसदहरूलाई प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भएर पार्टी निर्णयअनुसार मतदान गर्न निर्देशन दिइएको छ। नेपाली काङ्ग्रेस र नेकपा सांसदले गएको असार 32 गते कर्णेल नेतृत्वको सरकार विरूद्ध अविश्वासका प्रस्ताव दर्ता गरेका हुन्। अर्घाखाँचीको डिभिजन वन कार्यालयले 20 बाँदर हेरालु भर्ती गर्न दरखास्त खुलाएको छ। दरखास्त भोलिसम्म बुझाउनु पर्नेछ। वन कार्यालयले बाँदरबाट अति प्रभावित अर्घाखाँचीका 26 क्षेत्रमा बाली संरक्षण र बाँदर व्यवस्थापनका लागि हेरालु खोजेको हो। बाँदर हेरालु बन्नका लागि सम्बन्धित क्षेत्रको स्थायी बासिन्दा 45 वर्ष ननागेको र वन संरक्षणमा रुचि भएको हुनुपर्ने योग्यता तोकिएको छ। त्यस्तै सामुदायिक वन उपभोक्ता समूह, वन हेरालु र नर्सरी हेरालुका रूपमा काम गरेका अनुभवी व्यक्तिलाई प्राथमिकता दिइने पनि सूचनामा भनिएको छ। छनौट गरिएका हेरालुले बाँदरको नियमित निगरानी गर्ने, कृषकलाई समयमै सूचना दिने र बाँदरले क्षति गरेको बालीको अभिलेख राखेर ओडा र वन कार्यालयमा जानकारी दिनुपर्नेछ। साथै बाँदरलाई क्षति नहुने गरी खेतीयोग्य क्षेत्रबाट प्राकृतिक वासस्थानतिर धपाउनु पर्नेछ। छनौट भएका हेरालुले यही साउन 10 असोज 10 दुई महिनाका लागि मासिक 12,500 रुपियाँ पारिश्रमिक पाउनेछन्। तत्कालका लागि 20 दरखास्त आह्वान भए पनि कामको चाप अनुसार यो संख्या थपघट हुन सक्ने कार्यालयले जनाएको छ। सरकारले कपालु तमसुक अवैध गर्ने निर्णय गरेपछि धनुषामा साहुकार आक्रोशित भएका छन्। जनकपुरबाट लक्ष्मण यादव।
1: बालेन शाह नेतृत्वको सरकारले मिटर ब्याज पीडितको सहमति कार्यान्वयन गर्दै बुधबार लिखित कपाली तमसुक अवैध गर्ने निर्णय गरेको छ।
2: मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखितहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
1: सरकारको यस्तो निर्णय आएसँगै मधेसका ऋण साहुकार थप आक्रोशित बनेका छन्। गएको साउन 1 मिटर ब्याज पीडितसित गरेको 9 सहमति अनुसार विगतको लिखित कपाली तमसुक अवैध गर्ने निर्णय गरेपछि साहुकारको करोडौं रकम डुब्ने पक्का भएको छ। मधेसमा विवाह श्राद्ध लगायत गर्जु परेको बेला कपाली तमसुकको भरमा ऋण दिने गरिएको छ। सरकारले अघिल्लो समय यस्ता लेनदेनलाई अनुचित बताएसँगै गाउँ घरमा गरिब विपन्नलाई कन्यादान श्राद्ध जस्ता गर्जो टार्न समस्या हुँदै आएको छ। समस्या परेको बेला दिएको ऋण असुली गराउनको सट्टा सरकारले उनीहरूलाई ऋण डुबाउनको लागि मनोबल बढाउने कार्य गरेको आरोप साहुकारहरूले लगाउनु भयो।
3: मित्र ब्याज सङ्ग्रह जुन यो सरकारले 9 जुन सम्झौता गरेको छ एकदम गलत सम्झौता गरेको छ। हामी सबै किसान साहु राजा सबै मिलेर यसको विरुद्धमा हामी आन्दोलनमा जान्छौँ। बैमानहरूको आत्मपन बढाइरहेछ। यस्तो भयो भने
1: साहुकारहरू पीडित लेनदेन संघर्ष समिति गठन गरेर धनुषा, सप्तरी, पर्सा लगायतको जिल्लामा सडकमा उत्रेका छन्।
0: मुलुकको सार्वजनिक ऋण झण्डै 30 पुगेको छ। अघिल्लो वर्षको अन्त्यमा 26 74 अर्ब 4 करोड सार्वजनिक ऋण थियो। एक वर्षमा 3,85,00,000,000 ऋण बढेर अब 29,74,90,00,000 पुगेको हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा शिक्षा मन्त्री विरुद्ध नाराबाजी गरेपछि सोभियो उपसभापति सहितका केही विद्यार्थीलाई पक्राउ गरिएको छ। विश्वविद्यालयको 67 औं वार्षिक दिवस कार्यक्रम स्थल बाहिर शिक्षा मन्त्री सस्मित पोखरेल विरुद्ध नाराबाजी भएपछि त्रिवि सोभियो उपसभापति सनम ओली, सोभियो सचिव हिक्मत बहादुर बुढा, शंकरदेव क्याम्पसका अखिल संयोजक दिनेश रेग्मी, कुलबहादुर बुढा, डम्बर सिंह ऐरी, प्रकाश सञ्जेल लगायत 20 जना भन्दा बढी विद्यार्थीलाई पक्राउ गरिएको विद्यार्थी नेताहरूले बताएका छन्। उनीहरूले नेपो बेबी भन्दै मन्त्री पोखरेल विरुद्ध नाराबाजी गरेका थिए। स्थापना दिवस कार्यक्रम स्थलमा प्रवेश गर्न खोज्दा विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको त्रिवि सोभियो सभापति दीपकराज जोशीले जानकारी दिनुभएको छ। उनीहरूलाई प्रहरी वृत्त किर्तिपुरमा राखिएको छ। विश्वविद्यालयमा कम बजेट राखिएको भन्दै विरोध गर्दा शिक्षा मन्त्री आउने कार्यक्रममा प्रवेश निषेध गरिएको उहाँको भनाइ छ। विद्यार्थीले मेरिटोक्रेसी लागू गर्न कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षा मन्त्री हुने व्यवस्था खारेज गर्न र विश्वविद्यालयमा राजनैतिक हस्तक्षेप बन्द गर्नुपर्ने लेखिएका प्ले कार्ड बोकेका थिए। शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरण अबको 4 वर्षभित्र अन्त्य गरिने दावी गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयको 67 औं वार्षिक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले आइन्दा कुनै पनि राजनैतिक हस्तक्षेप नहुने दावी पनि गर्नुभएको छ।
1: यसभन्दा अघिसम्म विश्वविद्यालयमा हुने राजनीतिकरण पूर्ण रूपमा हामीले अबको 4 वर्षमा अन्त्य गर्नेछौँ। भागभण्डाको राजनीति होइन, मेरिटोक्रेसीको आधारमा विश्वविद्यालयको टिम अब निर्माण हुनेछ। अब कहिले पनि राजनीतिक रूपबाट कुनै पनि पोलिटिकल इन्टरभेन्सन कहिले पनि हुँदैन। हामीले राजनीतिक रूपबाट कसैलाई कहाँ राख्ने, कतै सर्वा गर्नुपर्ने, कतै पढुवा गर्नुपर्ने, कतै नियुक्ति गर्नुपर्ने, त्यो कहिले पनि राजनीतिक रूपबाट युनिभर्सिटीमा त्यो दबाव कहिले पनि आउँदैन।
0: सरकारले कपाली तमसुक अवैध गर्ने निर्णय गरेपछि धनुषामा साहुकार आक्रोशित बनेका छन्। जनकपुरबाट लक्ष्मण यादव।
2: हालेन शाह नेतृत्वको सरकारले मिटर ब्याज पीडितको सहमति कार्यान्वयन गर्दै बुधबार लिखित कपाली तमसुक अवैध गर्ने निर्णय गरेको छ।
3: मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखितहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
2: सरकारको यस्तो निर्णय आएसँगै मधेसका ऋण साहुकार थप आक्रोशित बनेका छन्। गएको साउन 1 गते मिटर ब्याज पीडितसित गरेको 9 बुन्दे सहमति अनुसार विगतको लिखित कपाली तमसुक अवैध गर्ने निर्णय गरेपछि साहुकारको करोडौं रकम डुब्ने पक्का भएको छ। मधेसमा विवाह श्राद्ध लगायत गर्जो परेको बेला कपाली तमसुकको भरमा ऋण दिने गरिएको छ। सरकारले अघिल्लो समय यस्ता लेनदेनलाई अनुचित बताएसँगै गाउँ घरमा गरिब विपन्नलाई कन्यादान श्राद्ध जस्ता गर्जो टार्न समस्या हुँदै आएको छ। समस्या परेको बेला दिएको ऋण असुली गराउनको सट्टा सरकारले उनीहरूलाई ऋण डुबाउनको लागि मनोबल बढाउने कार्य गरेको आरोप साहुकारहरूले लगाउनु भयो।
4: ब्याज सँग जुन यो सरकारले 9 बुन्दे जुन सम्झौता गरेको छ, एकदम गलत सम्झौता गरेको छ। हामी सबै किसान साहु महाजन सबै मिलेर यसको विरुद्धमा हामी यहाँ दुर्गममा जान्छौँ। बेइमानहरूको आत्मपन बढाइरहेछ। यसको भयो भने
2: साहुकारहरू पीडित लेनदेन संघर्ष समिति गठन गरेर धनुषा, सप्तरी, पर्सा लगायतको जिल्लामा सडकमा उत्रेका छन्। ऋणी भन्दा साहुकार बढी पीडित रहेको सप्तरीका साहुकार दिनेश शाहको तर्क छ।
5: पीडित ऋणी नै बल्कि महापीडित साहु है। कहबै त बेमानी मानसिकतामे साहु के तरफ से 5% व्यक्ति है, त ऋणी के तरफ से 95% व्यक्ति। आ नै त पैसा लेबा कालमे त कोही नै जाने, आ देबा कालमे दुनिया जहान के ढिन्ढोरा पिटाके कुन जरुरी।
2: मिटर ब्याज पीडितहरू जनकपुर धामको तृतीय गाछीबाट पैदल मार्च गर्दै काठमाडौँको लागि प्रस्थान गरेपछि गृह मन्त्री सुदन गुरुङ आफै बारा कोरिजगर पुगेर मिटर ब्याज पीडितहरूसित वार्ताको पहल गर्नुभएको थियो।
0: मुलुकको सार्वजनिक ऋण झण्डै 30 खर्ब पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा 26.74 अर्ब सार्वजनिक ऋण थियो। एक वर्षमा 3.85 करोड ऋण बढेर अब 29.74 अर्ब पुगेको हो। यो ऋणलाई जनसङ्ख्याले भाग गर्दा हरेक नेपालीको भागमा 1,02,200 भन्दा बढी ऋण पुगेको छ। मुलुकको सार्वजनिक ऋण कुल गारस्थ उत्पादनको 45% पनि नागेको छ। नयाँ ऋण परिचालनको कमजोरी र वैदेशिक मुद्राको विनिमय दरको प्रतिकूल परिवर्तनका कारण सार्वजनिक ऋण बढेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। सार्वजनिक ऋण मध्ये विदेशी निकायको 15.99 अर्ब र आन्तरिक ऋण 13,75,42 करोड पुगेको छ। सरकारले गएको आर्थिक वर्षमा 5,95,66 करोड सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखे पनि 4,47 अर्ब मात्रै परिचालन भएको कार्यालयले जनाएको छ। वर्ष दिनमा आन्तरिक ऋणको साभा र ब्याज सहित 3,11,94 करोड र वैदेशिक ऋणको 74,29 करोड भुक्तानी गरिएको पनि कार्यालयले जनाएको छ।

0: बेलायतमा गरिएको एउटा नयाँ सर्वेक्षणले यदि कुनै आक्रमण भइहालेमा थोरै नागरिक मात्रै मुलुकका लागि लड्न तयार हुने देखाएको छ, तर 20% बेलायतीले भने लड्नै पर्ने अवस्था आएमा पछि नहट्ने बताएका छन्। थप एडम गिलक्रिस्टबाट।
1: The YouGov survey for Sky News found a third of people believe a full-scale attack on Britain is likely within the next 10 years, but only 6% of people asked say they'd volunteer to fight in the face of an invasion. Although, for context, even in 1945, only 6% of the country had fought in the British Army.
2: Thank God for that 6%. Heaven knows they're needed. The question for me going forwards is how can the government get that 6% who are already emotionally bought in into uniform?
1: Military analyst and former soldier Robert Clark believes the key to the UK's future defence is recruitment, and currently there's a problem with profile.
2: The military now is a lot less visible than it was 20 years ago when I joined. It was the heart of the war in Iraq, and then subsequently the surge into Afghanistan. It was much more visible. It was on daily news. The recruiting campaigns were very, very targeted. You know, the adventure and the adrenaline and service. And I think that's missing. If we look at the recruitment campaigns for the military now, they're a lot softer.
1: The YouGov survey found 53% of people are not confident Britain's armed forces are strong enough to defend the country. Robert Clark says forces recruiters need to strike the right note.
2: Try to appeal to the sense of a national spirit. And I think this goes broadly beyond the military. Policing, the NHS, fire and rescue, things like this. It's the idea of giving a part of your life up for the country or for service.
1: The poll concludes 57% of Britons believe more should be spent on defence, but with no agreement on where the money should come from.
0: साउदी अरबमा नागरिक आणविक ऊर्जा कार्यक्रमका लागि अमेरिकाले अर्बौं डलरको 30 वर्ष योजनामा सहमति गरेको छ। यो योजनाबारे विस्तृत जानकारी सार्वजनिक नभए पनि साउदी अरबले युरेनियम प्रशोधन र आणविक हतियार उत्पादन समेत गर्न पाउने भनिएको छ। अमेरिकी पूर्व रिपब्लिकन सल्लाहकार रिना स्थाहले यो सम्झौताबाट अमेरिकालाई व्यापारिक फाइदा पुग्ने बताउनु भएको छ।
3: It's smart strategic leadership. American companies leading Saudi's civilian program means US jobs, exports and real influence, not ceding the field to China or Russia.
0: इजरायलका पूर्व प्रधानमन्त्री नफ्ताली बेनेट भने यो सम्झौताको खबरले डराउनु भएको छ। यो योजनाले अबको 10 वर्षमा मध्य पूर्वमा के हुन्छ भन्ने अनुमान समेत गर्न नसकिने भन्दै थप जोखिम बढ्ने
4: Memshelet ha-7 ba-October kvar lo mesugelet.
5: The nuclear agreement taking shape with Saudi Arabia over Israel's head is a severe strategic failure that endangers our security. Enrichment of nuclear material on Saudi soil could lead to a regional nuclear arms race and a dangerous loss of control.
0: शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरण अबको 4 वर्षभित्र अन्त्य गरिने दावी गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले आइन्दा कुनै पनि राजनैतिक हस्तक्षेप हुन नदिने दावी पनि गर्नुभएको छ।
6: यसभन्दा अघिसम्म विश्वविद्यालयमा हुने राजनीतिकरण पूर्ण रूपमा हामीले अबको 4 वर्षमा अन्त्य गर्नेछौँ। भागभण्डाको राजनीति होइन, मेरिटोक्रेसीको आधारमा विश्वविद्यालयको टिम अब निर्माण हुनेछ। अब कहिले पनि राजनीतिक रूपबाट कुनै पनि पोलिटिकल इन्टरभेन्सन कहिले पनि हुँदैन। हामीले राजनीतिक रूपबाट कसैलाई कहाँ राख्ने, कतै सर्वा गर्नुपर्ने, कतै पढुवा गर्नुपर्ने, कतै नियुक्ति गर्नुपर्ने, त्यो कहिले पनि राजनीतिक रूपबाट युनिभर्सिटीमा त्यो दबाब कहिले पनि आउँदैन।
0: यसैबीच त्रिभुवन विश्वविद्यालय कृतिपुरमा शिक्षा मन्त्री विरुद्ध नाराबाजी गरेपछि सोभियो उपसभापति सहित केही विद्यार्थीलाई आज पक्राउ गरिएको छ। उनीहरूले नेपो बेबी भन्दै शिक्षा मन्त्री विरुद्ध नाराबाजी गरेका थिए। अर्घाखाँचीको डिभिजन वन कार्यालयले 20 जना बाँदर हेराउले भर्ती गर्न दरखास्त खुलाएको छ। दरखास्त भोलिसम्म बुझाउनु पर्नेछ। वन कार्यालयले बाँदरबाट अति प्रभावित अर्घाखाँचीका 26 वटा क्षेत्रमा बाली संरक्षण र बाँदर व्यवस्थापनका लागि हेरालु खोजेको हो। बाँदर हेरालु बन्नका लागि सम्बन्धित क्षेत्रको स्थायी बासिन्दा 45 वर्ष ननागेको र वन संरक्षणमा रुचि भएको हुनुपर्ने योग्यता तोकिएको छ। त्यस्तै सामुदायिक वन उपभोक्ता समूह, वन हेरालु र नर्सरी हेरालुका रूपमा काम गरेका अनुभवी व्यक्तिलाई प्राथमिकता दिइने पनि सूचनामा भनिएको छ। छनौट गरिएका हेरालुले बाँदरको नियमित निगरानी गर्ने, कृषकलाई समयमै सूचना दिने र बाँदरले क्षति गरेको बालीको अभिलेख राखेर वडा र वन कार्यालयमा जानकारी दिनुपर्नेछ। साथै बाँदरलाई क्षति नहुने गरी खेतीयोग्य क्षेत्रबाट प्राकृतिक वासस्थानतिर धपाउनु पर्नेछ। छनौट भएका हेरालुले यही साउन 10 देखि असोज 10 सम्मको 2 महिनाका लागि मासिक 12,500 रुपियाँ पारिश्रमिक पाउनेछन्। बेलायती सेनाको क्युओजिएलआरमा 37 जना लान्स कर्पोरलमा बढुवा भएका छन्। नमस्ते, अहिलेसम्मको खबर यति नै। नमस्कार
7: यो BFBS गोर्खा रेडियो हो

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा

0: नेपालले गएको एक वर्षमा 162 मुलुकसँग व्यापारिक कारोबार गरेकोमा 134 मुलुकसँग व्यापार घाटा बिहोरेको छ। 28 मुलुकसँगको व्यापारमा भने नाफा कमाएको छ। गएको 12 महिनामा नेपालको समग्र व्यापार घाटा 17.81 खर्ब रुपियाँ पुगेको छ। भारत र चीनसँग धेरै व्यापार घाटा परेको छ। डेनमार्क, नर्वे, रोमानिया, आइसल्याण्ड लगायतका युरोपेली र टप मुलुकसँगको व्यापारमा भने नाफा कमाएको छ। भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो अवधिमा नेपालले 20.96 खर्ब रूपियाँ बराबरको वस्तु आयात गर्दा 3.15 खर्बको मात्रै निर्यात गर्न सकेको छ। नेपालले भारतसँग मात्रै 9.51 खर्ब रूपियाँ र चीनसँग 4.23 खर्ब रूपियाँ व्यापार घाटा बिहोरेको छ। भारतबाट 12.10 खर्ब रूपियाँको आयात गर्दा 2.58 खर्बको निर्यात भएको छ। त्यस्तै चीनबाट 4.25 खर्बको सामान आयात हुँदा 1.89 करोडको निर्यात भएको छ। नेपालले अर्जेन्टिनाबाट पनि 1.16.38 करोडको आयात गर्दा जम्मा 18,000 मात्रै वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ। व्यवसायी दीपक भट्टसँग साँठगाँठ गरेको भेटिएपछि नेपाल माइक्रो इन्सुरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत मृगेन्द्र नाथ रिमाललाई पक्राउ गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रिमाललाई आज काठमाडौँको सिफलबाट पक्राउ गरेको हो। दीपक भट्ट विरूद्ध बीमा ऐन र धितोपत्र ऐन अन्तर्गत दर्ता भएको मुद्दासँग सम्बन्धित अनुसन्धानका क्रममा रिमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रिमाललाई आजै जिल्ला अदालत काठमाडौँ लगिएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा पक्राउ परेका भट्टलाई हाल थुनामा राखिएको छ। भट्टसहितका व्यक्तिले अवैध तरिकाले सेयर सार्ने गरेको आरोप छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले धनगढीको कृष्ण मन्दिर धर्मशालामा सत्याग्रह सुरु गर्नुभएको छ। उहाँले भोक हडताल गरेको यो 24 पटक हो। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको नीतिगत विचलनका विरूद्ध 24 सत्याग्रह सुरु गरेको डाक्टर केसीको भनाइ छ। राष्ट्रिय चिकित्सा ऐनले 2085 चिकित्सा शिक्षालाई गैर नाफामूलक बनाउने मार्ग चित्र तयार गरे पनि वर्तमान सरकारले कार्यान्वयनको लागि तत्परता नदेखाएको डाक्टर केसीको आरोप छ। डाक्टर केसीले दशरथ सन मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षा आयोगका गैर कानूनी नियुक्ति बदर गर्नुपर्ने, मापदण्ड विपरीतका निजी कलेजहरूमा सिट वृद्धि गर्ने निर्णय खारेज गर्नुपर्ने, विगतका सरकारसँग भएका सहमति कार्यान्वयन हुनुपर्ने माग राख्नु भएको छ। स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका लागि छिमेकी मुलुकसँग परनिर्भर हुनुपर्ने बाध्यताको अन्त्य र जेएनजी विद्रोहमा भएका जघन्य हत्या, आगजनी, लुटपाट र विनाशका दोषीमाथि कारवाहीसहित 46 सालदेखिका भ्रष्टाचार र अपराधका निष्पक्ष छानबिन हुनुपर्ने माग पनि राख्नु भएको छ। उहाँले यी माग पूरा गर्न अस्ति 5 गतेसम्मको अल्टिमेटम दिनुभएको थियो। बेलायतमा गरिएको एउटा नयाँ सर्वेक्षणले यदि कुनै आक्रमण भइहालेमा थोरै नागरिक मात्रै मुलुकका लागि लड्न तयार हुने देखिएको छ। तर 20% बेलायतीले भने लड्नै पर्ने अवस्था आएमा पछि नहट्ने बताएका छन्। थप
1: The YouGov survey for Sky News found a third of people believe a full-scale attack on Britain is likely within the next 10 years, but only 6% of people asked say they'd volunteer to fight in the face of an invasion. Although for context, even in 1945, only 6% of the country had fought in the British Army.
2: Thank God for that 6%. Heaven knows they're needed. The question for me going forwards is how can the government get that 6% who are already emotionally bought in into uniform?
1: Military analyst and former soldier Robert Clark believes the key to the UK's future defence is recruitment. And currently there's a problem with profile.
2: The military now is a lot less visible than it was 20 years ago when I joined. It was the heart of the war in Iraq and then subsequently the surge into Afghanistan. It was much more visible. It was on daily news. The recruiting campaigns were very, very targeted. You know, the adventure and the adrenaline and service. And I think that's missing. If we look at the recruitment campaigns for the military now, they're a lot softer.
1: The YouGov survey found 53% of people are not confident Britain's armed forces are strong enough to defend the country. Robert Clark says forces recruiters need to strike the right note.
2: Try to appeal to the sense of a national spirit. And I think this goes broadly beyond the military. Policing, the NHS, fire and rescue, things like this. It's the idea of giving a part of your life up for the country or for service.
1: The poll concludes 57% of Britons believe more should be spent on defence, but with no agreement on where the money should come from.
0: साउदी अरबमा नागरिक आणविक ऊर्जा कार्यक्रमका लागि अमेरिकाले अरबौं डलरको 30 वर्षीय योजनामा सहमति गरेको छ। यो योजनाबारे विस्तृत जानकारी सार्वजनिक नभए पनि साउदी अरबले युरेनियम प्रशोधन र आणविक हतियार उत्पादन समेत गर्न पाउने भनिएको छ। अमेरिकी पूर्व रिपब्लिकन सल्लाहकार रिना साले यो सम्झौताबाट अमेरिकालाई व्यापारिक फाइदा पुग्ने बताउनु भएको छ। इजरायलका पूर्व प्रधानमन्त्री नफ्ताली बेनेटले भने यो सम्झौताको खबरले आफू
3: बताउनु
0: भएको छ। नमस्कार।

0: कांग्रेस सभापति गगन थापाले कालो कर्तुतमा हात नहाल्न प्रधानमन्त्री बालेन्द्र शाहलाई चेतावनी दिनुभएको छ। साथै थापाले आफूलाई संविधानमाथि नराख्न र संवैधानिक अङ्गलाई नजलाउन समेत चेतावनी दिनुभएको छ। पीपी कोइरालाको स्मृति दिवसको सन्दर्भ पारेर आज काठमाडौँमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापा
1: कालो चस्मा लाउनुहोस् तपाईँको छ, कालो वस्त्र धारण गर्नुहोस् तपाईँको छ, म केही बोल्दिनँ तर तपाईँले कालो कर्तुत गर्नुभयो भने म छाड्दा पनि छाड्छु। एउटा पासपोर्टको प्रकार तपाईँ हामी सबैले छातामा परिरहेका छौँ, कसले कसलाई छेट्का दियो हाम्रो सरकारको विषय त्यहाँ अनियमितता भएको छ छैन अदालतले टुङ्गो लाउँछ। हाम्रो प्रश्न यो हो, नेपालको यो सरकारले संविधान मान्छ कि मान्दैन, नेपालको अहिलेको प्रधानमन्त्रीलाई संविधानले बाँच्छ कि बाँच्दैन, हामीलाई बलियो प्रभावकारी दलको छायाबाट हस्तक्षेपबाट मुक्त भएको अख्तियार चाहिएको छ। तर अहिलेको पासपोर्टको प्रकरणमा जे देखियो, विश्वनाथ आन्दामेले संसदमा उठाउनु भएको कालो वस्त्रधारीहरूको जे हरकत देखियो यसबाट केही प्रश्नहरू उठेकै छ।
0: सरकारकै योजनामा आम सञ्चार माध्यमलाई तर्साउन खोजेको भन्दै थापाले जवाफ पनि माग्नु भएको छ।
1: दोस्रो प्रश्न गाडी प्रकरणसँग जोडिएको छ, हाम्रो घर जल्यो गाडी जल्यो हामीले कहिले पनि आइया उत्था भनेनौँ, किनकि त्यो बेलामा धेरै आमाहरूको पोखरी थिएको थियो। तर केही दिन अगाडि सञ्चार माध्यमहरू कान्तिपुरको हिमालयन टिभीको अनलाइन खबरको कार्यालय अगाडि लगेर मेरो कुरा छोडिदिनुहोस् गाडीहरू राखेँ। अहिले समाचारमा हामीले के हेरिरहेका छौँ के पढिरहेका छौँ कि सञ्चार गृहको बाहिरपट्टि राखिएको गाडी स्वयं गृहमन्त्रीले चढेर हिँडिराख्नु भएको गाडी हो, यो राष्ट्र स्वतन्त्र पार्टीको नेताको गाडी। अब हामीलाई यसको उत्तर चाहिन्छ कि तपाईँले प्रश्न सोध्ने नागरिकलाई प्रश्न सोध्ने मिडियालाई तर्साउनु खोज्नुभएको हो, तपाईँलाई यो तर्साउने अधिकार कसले दियो? सरकारलाई उत्तरदायी बनाउनु पर्ने सञ्चार माध्यमलाई उल्टै तर्साएर ठिक बनाउँछु भन्नु खोज्नुभयो, फेरि प्रश्न त्यही हो, तपाईँले संविधान मान्नु पर्दैन।
0: गएको एक दिनमा मुलुकभर 47 विपदजन्य घटना भएका छन्।
2: ती घटनामा परि 2 मृत्यु भएको छ भने 5 घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सर्पदंशका 5, आगलागीका 5, बाढीको 1, पहिरोका 16, सडक अवरोधका 14, चौपाया क्षतिका 1 तथा अन्य 4 घटना भएका छन्। ती घटनाबाट 7 परिवार प्रभावित भएका छन्। पहिरोको घटनामा 2 मृत्यु भएको हो भने 5 घाइते भएका छन्। गएको वैशाख 1 हालसम्म देशभर 2361 विपदजन्य घटना भएका छन्। ती घटनामा परि 173 मृत्यु, 2 बेपत्ता तथा 1208 घाइते भएका छन्। यस अवधिमा 4,869 परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ।
0: व्यवसायी दीपक भट्टसँग साँठगाँठ गरेको भेटिएपछि नेपाल माइक्रो इन्सुरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रिमाललाई आज काठमाडौँको सिफलबाट पक्राउ गरेको हो। दीपक भट्ट विरुद्ध बिमा ऐन र धेतपत्र ऐन अन्तर्गत दर्ता भएको मुद्दासँग सम्बन्धित अनुसन्धानका क्रममा रिमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रिमाललाई आजै जिल्ला अदालत काठमाडौँ लगिएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा पक्राउ परेका भट्टलाई हाल थुनामा राखिएको छ। भट्टसहितका व्यक्तिले अवैध तरिकाले सेयर सार्ने गरेको आरोप छ। नेपालले गएको आर्थिक वर्षमा 162 मुलुकसँग व्यापारिक कारोबार गरेकोमा 134 देशसँग व्यापार घाटा बेहोरेको छ। 28 मुलुकसँगको व्यापारमा भने नाफा कमाएको छ। गएको 12 महिनामा नेपालको समग्र व्यापार घाटा 17,81,00,000,000 रुपियाँ पुगेको छ। भारत र चीनसँग धेरै घाटा परेको छ। डेनमार्क, नर्वे, रोमानिया, आइसल्यान्ड लगायतका युरोपेली र टप मुलुकसँगको व्यापारमा भने नाफा कमाएको छ। भन्सार विभागले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो अवधिमा नेपालले 20,96,00,000,000 रुपियाँ बराबरको वस्तु आयात गर्दा 3,15,00,000,000,000 मात्रै निर्यात गर्न सकेको छ। नेपालले भारतसँग मात्रै 9,51,00,000,000,000 रुपियाँ र चीनसँग 4,23,00,000,000,000 रुपियाँ व्यापार घाटा बेहोरेको छ। भारतबाट 12,10,00,000,000,000 रुपियाँको आयात हुँदा 2,58,00,000,000,000 निर्यात भएको छ। त्यस्तै चीनबाट 4,25,00,000,000,000 सामान आयात हुँदा 1,89,00,00,000,000 निर्यात गरेको छ। नेपालले अर्जेन्टिनाबाट पनि 1,16,38,00,000,000 आयात गर्दा जम्मा 18,000,000,000 मात्रै वस्तु निर्यात गरेको तथ्याङ्क आएको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधार अभियन्ता डाक्टर गोविन्द केसीले धनगढीको कृष्ण मन्दिर धर्मशालामा सत्याग्रह सुरु गर्नुभएको छ। उहाँले भोक हडताल गरेको यो 24 पटक हो। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको नीतिगत विचलन विरुद्ध 24 सत्याग्रह सुरु गरेको डाक्टर केसीको भनाइ छ। बेलायतमा गरेको एउटा नयाँ सर्वेक्षणले यदि कुनै आक्रमण भइहालेमा थोरै नागरिक मात्रै मुलुकका लागि लड्न तयार हुने देखिएको छ, तर 20% बेलायतीले भने लड्नै पर्ने अवस्था आएमा पछि नहट्ने बताएका छन्।
3: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको बेला बेलामा हुने अभावलाई स्थायी रूपमा समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाएको छ। कच्चा पदार्थको मूल्यमा हुने उतार चढ़ावका कारण देखिएको समस्या समाधान गर्न औषधिको मूल्य समायोजन सहित आवश्यक मूल्य अनुगमन समितिले अत्यावश्यक औषधिको अभाव हुन नदिन मूल्य समायोजनको प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। विगत 11 वर्षदेखि औषधिको मूल्य समायोजन नभएकाले केही औषधिको आपूर्तिमा समस्या देखिएको, औषधिको बजार मूल्य सरकारले तोकेभन्दा बढ़िसकेकाले उत्पादक तथा आयातकर्ताले पुरानै मूल्यमा बिक्री गर्न नसक्दा अभाव भएको हो। मूल्य समायोजन सम्बन्धी प्रस्ताव औषधि परामर्श परिषद हुँदै मन्त्री परिषद नीतिगत सुधारको तयारी गरिएको हो। मूल्य अनुगमन समितिको बैठकले अत्यावश्यक औषधिको अभाव हुन नदिन मूल्य समायोजनको प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। औषधि व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीका अनुसार केही औषधिको बजार मूल्य सरकारले तोके भन्दा बढ़िसकेकाले उत्पादक तथा आयातकर्ताले पुरानै मूल्यमा बिक्री गर्न नसक्दा अभाव भएको हो। मूल्य समायोजन सम्बन्धी प्रस्ताव औषधि परामर्श परिषद हुँदै मन्त्री परिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ। करिब 2 साता अघि क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन, सिस्प्लाटिन लगायत औषधि तथा खे इन्जेक्सन बजारमा अभाव भएको थियो। तत्काल अभाव हुन नदिन सरकार उत्पादक, आयातकर्ता र व्यवसायीसँग निरन्तर समन्वयमा रहेको विभागले जनाएको छ। कांग्रेस सभापति गगन थापाले कालो करतूतमा हात नहाल्न प्रधानमन्त्री बालेन्द्र शाहलाई चेतावनी दिनुभएको छ। साथै थापाले आफूलाई संविधानमाथि नराख्न र संवैधानिक अङ्गलाई नचलाउन समेत चेतावनी दिनुभएको छ। बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भ पारेर काठमाडौँमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापा
1: एउटा पासपोर्टको प्रकरण तपाईँ हामी सबैले छापामा परिरहेका छौँ। कसले कसलाई छेड्का दियो हाम्रो सरकारको विषयमा, त्यहाँ अनियमितता भएको छ छैन अदालतले टुङ्गो लाउँछ। हाम्रो प्रश्न यो, नेपालको यो सरकारले संविधान मान्छ कि मान्दैन? नेपालको अहिलेको प्रधानमन्त्रीलाई संविधानले बाँच्छ कि बाँच्दैन? हामीलाई बलियो प्रभावकारी दलको छायाबाट हस्तक्षेपबाट मुक्त भएको अख्तियार चाहिएको छ। तर अहिलेको पासपोर्टको प्रकरणमा जे देखियो, विश्वराज आङ्दामेले संशोधन उठाउनु भएको कालो वस्त्रधारीहरूको जे हरकत देखियो, यसबाट केही प्रश्नहरू उठेकै छ।
0: सरकारकै योजनामा आम संचार माध्यमलाई तर्साउन खोजिएको भन्दै थापाले सरकारसँग जवाफ पनि माग्नु भएको छ।
1: दोस्रो प्रश्न गाडी प्रकरणसँग जोडिएको छ। हाम्रो घर जल्यो, गाडी जल्यो, हामीले कहिले पनि आइया उठा भनेनौँ, किनकि त्यो बेलामा धेरै आमाहरूको कोक्रितिएको थियो। तर केही दिन अगाडि सञ्चार माध्यमहरू कान्तिपुरको हिमालयन टिभीको अनलाइन खबरको कार्यालय अगाडि लगेर मेरो कुरा छोडिदिनुहोस्, गाडीहरू राखे। अहिले समाचारमा हामीले के हेरिरहेका छौँ, के पढिरहेका छौँ कि सञ्चार गृहको बाहिरपट्टि राखिएको गाडी स्वयं गृहमन्त्रीले चढेर हिँडिराख्नु भएको गाडी हो। यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेताको गाडी। अब हामीलाई यसको उत्तर चाहिन्छ कि तपाईँले प्रश्न सोध्ने नागरिकलाई, प्रश्न सोध्ने मिडियालाई तर्साउन खोज्नुभएको हो? तपाईँलाई यो तर्साउने अधिकार कसले दियो? सरकारलाई उत्तरदायी बनाउनु पर्ने सञ्चार माध्यमलाई उल्टै तर्साएर ठिक बनाउँछु भन्नु खोज्नुभयो? फेरि प्रश्न त्यही हो, तपाईँले संविधान मान्नु पर्दैन।
0: गएको एक दिनमा देशभर 47 विपदजन्य घटना भएका छन्।
2: ती घटनामा परि 2 जनाको मृत्यु भएको छ भने 5 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सर्पदंशका 5, आगलागेका 5, बाढीको 1, पहिरोका 16, सडक अवरोधका 14, चौपाया क्षतिका 1 तथा अन्य 4 घटना भएका छन्। ती घटनाबाट 7 परिवार प्रभावित भएका छन्। पहिरोको घटनामा 2 जनाको मृत्यु भएको हो भने 5 जना घाइते भएका छन्। गएको वैशाख 1 गतेदेखि हालसम्म देशभर 2361 विपदजन्य घटना भएका छन्। ती घटनामा परि 173 जनाको मृत्यु, 2 जना बेपत्ता तथा 1208 जना घाइते भएका छन्। यस अवधिमा 4869 परिवार प्रभावित भएका प्राधिकरणले जनाएको छ।
0: व्यवसायी दीपक भट्टसँग साँठगाँठ गरेको भेटिएपछि नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रिमाललाई काठमाडौँको सिफलबाट पक्राउ गरेको हो। दीपक भट्ट विरूद्ध बीमा ऐन र धितोपत्र ऐन अन्तर्गत दर्ता भएको मुद्दासँग सम्बन्धित अनुसन्धानका क्रममा रिमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। रिमाललाई आजै जिल्ला अदालत काठमाडौँ लगिएको छ। सम्पत्ति शुद्धिकरण कसुरमा पक्राउ परेका भट्टलाई हाल थुनामा राखिएको छ। भट्ट सहितका व्यक्तिले अवैध तरिकाले शेयर सार्ने गरेको आरोप लागेको छ।

0: कांग्रेस सभापति गगन थापाले कालो करतूतमा हात नहाल्न प्रधानमन्त्री बालेन्द्र शाहलाई चेतावनी दिनुभएको छ। साथै थापाले आफूलाई संविधानमाथि नराख्न र संवैधानिक अङ्गलाई नचलाउन समेत चेतावनी दिनुभएको छ। पीपी कोइरालाको स्मृति दिवसको सन्दर्भ पारेर आज काठमाडौँमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापा
1: कालो चस्मा लाउनुहोस् तपाईँको छन्, कालो वस्त्र धारण गर्नुहोस् तपाईँको छन्, म केही बोल्दिनँ तर तपाईँले कालो करतुत गर्नुभयो भने म छाड्दा पनि छाड्छु। एउटा पासपोर्टको प्रकरण तपाईँ हामी सबैले छापामा परिरहेका छौँ, कसले कसलाई ठेक्का दियो हाम्रो सरकारको विषय त्यहाँ अनियमितता भएको छ छैन अदालतले टुङ्गो लाउँछ। हाम्रो प्रश्न यो नेपालको यो सरकारले संविधान मान्छ कि मान्दैन, नेपालको अहिलेको प्रधानमन्त्रीलाई संविधानले बाँच्छ कि बाँच्दैन, हामीलाई बलियो प्रभावकारी दलको छायाबाट हस्तक्षेपबाट मुक्त भएको अख्तियार चाहिएको छ। तर अहिलेको पासपोर्टको प्रकरणमा जे देखियो, भीष्मराज लाङ्दामेले संशोधन उठाउनु भएको कालो वस्त्रधारीहरूको जे हरकत देखियो यसबाट केही प्रश्नहरू उठेकै छ।
0: सरकारकै योजनामा आम संचार माध्यमलाई तर्साउन खोजिएको भन्दै थापाले जवाफ माग्नु भएको छ।
1: दोस्रो प्रश्न गाडी प्रकरणसँग जोडिएको छ, हाम्रो घर जल्यो गाडी जल्यो हामीले कहिले पनि आइया उठा भनेनौँ किनकि त्यो बेलामा धेरै आमाहरूको पोखरी थिएको थियो। तर केही दिन अगाडि सञ्चार माध्यमहरू कान्तिपुरको हिमालयन टिभीको अनलाइन खबरको कार्यालय अगाडि लगेर मेरो कुरा छोडिदिनुहोस् गाडीहरू राखेँ। अहिले समाचारमा हामीले के हेरिरहेका छौँ के पढिरहेका छौँ कि सञ्चार गृहको बाहिरपट्टि राखिएको गाडी स्वयं गृहमन्त्रीले चढेर हिँडिराख्नु भएको गाडी हो, त्यो राष्ट्र स्वतन्त्र पार्टीको नेताको गाडी। अब हामीलाई यसको उत्तर चाहिन्छ कि तपाईँले प्रश्न सोध्ने नागरिकलाई प्रश्न सोध्ने मिडियालाई तर्साउन खोज्नुभएको, तपाईँलाई यो तर्साउने अधिकार कसले दियो? सरकारलाई उत्तरदायी बनाउनु पर्ने सञ्चार माध्यमलाई उल्टै तर्साएर ठिक बनाउँछु भन्नु खोज्नुभयो, फेरि प्रश्न दियो त्यो तपाईँले संविधान मान्नु पर्दैन।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनैतिक दलमाथि प्रतिशोधपूर्ण व्यवहार गर्दै परामर्शबाट समेत बाहिर राखेको आरोप लगाउनु भएको छ। नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले आफूलाई आधार विनै 15 हिरासतमा राखेदेखि राजनैतिक प्रतिशोधको श्रृङ्खला नरोकिएको दावी गर्नुभयो। सरकारले दलहरूको अनादर उपेक्षा कुप्रचार र झुटा आरोप लगाउने काम गरिरहेको आरोप पनि उहाँको छ।
2: त्यही 24 नै आक्रमणको शिकार भएका छन् भइरहेका छन्। सरकार बन्ने बित्तिकै पूर्व प्रधानमन्त्रीलाई फलानालाई गिरफ्तार गर्ने भन्ने निराधार पूर्वाग्रहपूर्ण दुनियाँमा कहीँ पनि हुँदैन यस्तो, तर निराधार गिरफ्तार गर्ने निर्णय गरेर रातभरि लगाएर बिहानका राति नै निर्णय कार्यान्वयन गर्ने ठाउँमा पुगे। अवैध जङ्गले 15-13 मलाई हिरासतमा राख्ने काम केही पनि मुद्दा त चलाउन सकेन सरकारले, केही पनि रहेनछ। गिरफ्तार गर्नुपर्ने आधार रहेछ अधिवक्ताजीहरू उहाँहरू हुनुहुन्छ, उहाँहरूले बहस गर्नुभएको थियो। सम्मानित सर्वोच्च अदालतले कानुन सम्मत छैन भन्न मिलेन भनेर रिट निवेदन बर्खास्त गर्नु खारेज गजब छ। अदालतको बारेमा म केही भन्न चाहन्छु।
0: सरकारले कपाली तमसुक अवैध गर्ने निर्णय गरेपछि धनुषामा साहुकार आक्रोशित बनेका छन्। जनकपुरबाट लक्ष्मण यादव।
3: मालेन शाह नेतृत्वको सरकारले मिटर ब्याज पीडितको सहमति कार्यान्वयन गर्दै बुधबार लिखित कपाली तमसुक अवैध गर्ने निर्णय गरेको छ।
4: मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखितहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
3: सरकारको यस्तो निर्णय आएसँगै मधेसका ऋण साहुकार थप आक्रोशित बनेका छन्। गएको साउन 1 मिटर ब्याज पीडितसित गरेको 9 सहमति अनुसार विगतको लिखित कपाली तमसुक अवैध गर्ने निर्णय गरेपछि साहुकारको करोडौं रकम डुब्ने पक्का भएको छ। देशमा विवाह श्राद्ध लगायत गर्जो परेको बेला कपाली तमसुकको भरमा ऋण दिने गरिएको छ। सरकारले अघिल्लो समय यस्ता लेनदेनलाई अनुचित बताएसँगै गाउँ घरमा गरिब विपन्नलाई कन्यादान श्राद्ध जस्ता गर्जो टार्न समस्या हुँदै आएको छ। समस्या परेको बेला दिएको ऋण असुली गराउनको सट्टा सरकारले उनीहरूलाई ऋण डुबाउनको लागि मनोबल बढाउने कार्य गरेको आरोप साहुकारहरूले लगाउनु भयो।
5: किसान चाहो महाजन सबै मिलेर यसको विरुद्धमा हामी आन्दोलनमा जान्छौँ। बेइमानहरूको आत्मपन बढाइरहेछ, यसको भयो भने यो गाउँ गाउँमा लडाइँ हुन्छ, झगडा हुन्छ, यसको जिम्मेवारी को त्यो बाहिर सकाइ लिनुपर्छ।
3: साहूकारहरू पीडित लेनदेन संघर्ष समिति गठन गरेर धनुषा सप्तरी पर्सा लगायतको जिल्लामा सडकमा उत्रेका छन्। ऋणी भन्दा साहूकार बढी पीडित रहेको सप्तरीका साहूकार दिनेश शाहको तर्क छ।
6: पीडित ऋणी नै बल्कि महापीडित साहू है। कहबै त बेमानी मानसिकतामे साहू के तरफ से 5% व्यक्ति है त ऋणी के तरफ से 95% व्यक्ति। आ नै त पैसा लेबा काल में त कोही नै जने आ देबा काल में दुनिया जहान के ढिंढोरा पिटा के कुन जरूरी।
3: मीटर ब्याज पीडितहरू जनकपुर धाम को तृतीय गाछी पैदल मार्च गर्दै काठमाडौँको लागि प्रस्थान गरेपछि गृहमन्त्री सुदन गुरुङ आफै बाराकोनिसगर पुगेर मिटर ब्याज पीडितहरूसित वार्ताको पहल गर्नुभएको थियो। वार्तालाई मुहूर्त रूप दिन मिटर ब्याज पीडितको प्रतिनिधिहरूलाई काठमाडौँ बोलाउनु भएको थियो, जहाँ 9 बुन्दे सहमति गरेर पैदल मार्चलाई समेत पारिएको थियो। मिटर ब्याज पीडितको पक्ष मात्रै सुनेर गरिएको निर्णयले भारी क्षति बेहोर्नु पर्ने सम्भावना देखेर साहूकारहरू पनि सडकमा उत्रेका छन्।
0: शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरण अबको 4 वर्षभित्र अन्त्य गरिने दावी गर्नुभएको छ। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले आइन्दा कुनै पनि राजनीतिक हस्तक्षेप नहुने दावी गर्नुभयो।
7: यसभन्दा अघिसम्म विश्वविद्यालयमा हुने राजनीतिकरण पूर्ण रूपमा हामीले अबको 4 वर्षमा अन्त्य गर्नेछौँ। भागभण्डाको राजनीति होइन, मेरिटोक्रेसीको आधारमा विश्वविद्यालयको टिम अब निर्माण हुनेछ। अब कहिले पनि राजनीतिक रूपबाट कुनै पनि पोलिटिकल इन्टरभेन्सन कहिले पनि हुँदैन। हामीले राजनीतिक रूपबाट कसैलाई कहाँ राख्ने, कतै सर्वा गर्नुपर्ने, कतै बढुवा गर्नुपर्ने, कतै नियुक्ति गर्नुपर्ने, त्यो कहिले पनि राजनीतिक रूपबाट युनिभर्सिटीमा त्यो दबाब कहिले पनि आउँदैन। यदि आयो भने शिक्षा मन्त्रालयलाई तुरन्त जानकारी गर्नुहोला। त्यो हाम्रो पार्टीबाट अन्य कुनै पार्टीबाट कुनै दबाब आयो भने जहिले पनि डिफेन्ड गर्न हामी छौँ भनेर सभामा पनि म यहाँहरूलाई त्यो प्रतिबद्धता जनाउन चाहन्छु। अब विश्वविद्यालयमा जे हुन्छ त्यो मेरिटोक्रेसीको आधारमा हुन्छ, जे हुनुपर्ने हो त्यो हुन्छ, राजनीतिक रूपमा अब केही पनि हुँदैन।
0: अर्घाखाँचीको डिभिजन वन कार्यालयले 20 बाँदर हेरालु भर्ती गर्न दरखास्त खुलाएको छ। दरखास्त भोलिसम्म बुझाउनु पर्नेछ। वन कार्यालयले बाँदरबाट अति प्रभावित अर्घाखाँचीका 26 क्षेत्रमा बाली संरक्षण र बाँदर व्यवस्थापनका लागि हेरालु खोजेको हो। बाँदर हेरालु बन्नका लागि सम्बन्धित क्षेत्रको स्थानीय बासिन्दा 45 ननाघेको र वन संरक्षणमा रूचि भएको हुनुपर्ने योग्यता तोकिएको छ। सामुदायिक वन उपभोक्ता समूह वन हेरालु र नर्सरी हेरालुका रूपमा काम गरेको अनुभवी व्यक्तिलाई प्राथमिकता दिइने पनि सूचनामा भनिएको छ। छनौट गरिएका हेरालुले बाँदरको नियमित निगरानी गर्ने, कृषकलाई समयमै सूचना दिने र बाँदरले क्षति गरेको बालीको अभिलेख राखेर ओडा र वन कार्यालयमा जानकारी दिनुपर्नेछ। साथै बाँदरलाई क्षति नहुने गरी खेतीयोग्य क्षेत्रबाट प्राकृतिक वासस्थानतिर धपाउनु पर्नेछ। छनौट भएका हेरालुले यही साउन 10 गतेदेखि असोज 10 गतेसम्मको 2 महिना का लागि मासिक 12,500 रुपियाँ पारिश्रमिक पाउनेछन्। तत्कालका लागि 20 लागि दरखास्त आह्वान भए पनि कामको चाप अनुसार यो संख्यामा थप घट हुन सक्ने कार्यालयले जनाएको छ। अब खबर फटाफट।
8: स्वरूप परिवर्तन र ध्वनि प्रदूषण गर्ने मोटरसाइकल चालक विरुद्ध कास्की प्रहरीको अपरेशन 365 कार्यवाही अभियान गएराती 18 मोटरसाइकल नियन्त्रणमा, वर्ष दिनमा 744 साधन र 36 चालकलाई नियन्त्रणमा लिएर कार्यवाही। नारायणी लिफ्ट सिंचाई आयोजनाको झण्डै 13 किलोमिटर नहर अतिक्रमणमा, नहरको जग्गा वर्षौंदेखि व्यक्ति संघ संस्था समूह र सरकारी निकायको कब्जामा, 2040 सुरुमा 4,700 हेक्टरमा सिंचाई हुँदै आएकोमा अहिले घटेर 3,200 हेक्टरमा सीमित। गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको नापतौल सम्बन्धी कार्यवाही, गएको आर्थिक वर्षमा नापतौल गडबड गर्ने 10 जिल्लाभित्रका 6,000 व्यावसायिक प्रतिष्ठानमाथि कार्यवाही। झापा अर्जुन धारा 11 लक्ष्मी धापका 17 अव्यवस्थित बसोबासीलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण, नयाँ सूचीकरण अनुसार अर्जुन धाराका 11

0: ठाउँ मा सार्ने योजना बनाउँदै।
1: साउदी अरबमा नागरिक आणविक ऊर्जा कार्यक्रमका लागि अमेरिकाले अरबौं डलरको 30 वर्ष योजनामा सहमति गरेको छ। यो योजनाबारे विस्तृत जानकारी सार्वजनिक नभए पनि साउदी अरबले युरेनियम प्रशोधन र आणविक हतियार उत्पादन समेत गर्न पाउने भनिएको छ। अमेरिकी पूर्व रिपब्लिकन सल्लाहकार रीना शाहले यो सम्झौताबाट अमेरिकालाई व्यापारिक फाइदा पुग्ने बताउनु भएको छ।
2: Is smart strategic leadership. American companies leading Saudi's civilian program means U.S. jobs, exports, and real influence, not ceding the field to China.

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नहुने शिक्षा मन्त्रीको भनाई, यसबारे विज्ञ भन्छन्
1: के गरी गर्नुहुन्छ भन्ने कुरामा उहाँहरूले पनि एउटा त त्यसको डिटेल ब्लू प्रिन्ट दिनु भएको छैन र त्यसको अर्थ के हो फेरि।
0: प्रदेश सरकारमा भइरहेका राजनीतिक गतिविधिलाई कसरी हेर्नु भएको छ?
2: जुन आन्दोलन भयो जेएनजीको आन्दोलन, त्यो आन्दोलनबाट जुन पाठ तलहरूले सिक्नु पर्थ्यो त्यो पाठ कति पनि नसिकेको देखियो।
0: संघीयता मामिलाका एक विज्ञ र दिल्लीमा भइरहेका प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न सरकार तयार। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवनराज पौडेलबाट समाचार सुन्नुहोस्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबमा परमाणु ऊर्जा विकास सम्बन्धी सम्झौता, साउदी अरबले अब्राहम सम्झौतामा सामेल भएर इजरायललाई मान्यता दिन्छ कि दिँदैन भन्ने कुरामा निर्भर हुने बताएका छन्। सम्झौतामा हस्ताक्षर भएको भोलिपल्टै स्पष्ट रूपमा विपरीत कुरा आएको हो। साउदी सरकारले प्यालेस्टिनी राज्य स्थापनाका लागि अपरिवर्तनीय बाटो सुनिश्चित नभएसम्म अब्राहम सम्झौतामा सामेल नहुने अडान लामो समयदेखि राख्दै आएको छ। ट्रम्पको पछिल्लो भनाइप्रति साउदी सरकारले कुनै प्रतिक्रिया दिइसकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रेड सीमा तेल बोकेका ट्याङ्करहरूमाथि बारम्बार भएका आक्रमणपछि यमनका इरान समर्थित हुथी विद्रोहीहरू विरुद्ध ठूलो सैन्य कारवाही गर्ने चेतावनी दिएका छन्। उनले हुथीहरूप्रति आफू निराश भएको बताउँदै इरानले पनि सजाय भोग्नुपर्ने चेतावनी दिएका हुन्। रेड सीमा जहाजहरूमाथि भएका आक्रमणपछि तेल र ग्यासको मूल्यमा तीव्र वृद्धि भएको छ। जेरुसलेमबाट घटनाक्रमहरू नियालिरहेकी बीबीसीकी योलान्ड नेल भन्छिन्, यसले निश्चित रूपमा क्षेत्रीय युद्धलाई अझ विस्तार गर्न हुथीहरूसँग कारवाही गर्न सक्ने क्षमता छ भन्ने देखाउँछ। इरानले बाब अल मन्डाब जलमार्ग बन्द गर्ने धम्की यसअघि नै दिइसकेको थियो। त्यसो भयो भने यसले व्यावसायिक आवत जावतमा अझ बढी अवरोध सिर्जना गर्न सक्छ र विश्वव्यापी तेल आपूर्तिलाई पनि थप प्रभावित पार्न सक्छ। बीबीसीकी योलान्ड नेल। भारत सरकारले राजधानी दिल्लीमा भइरहेको अभूतपूर्व युवा प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न तयार रहेको जनाएको छ। कक्रोच जनता पार्टी नामले परिचित उक्त प्रदर्शनका सहभागीहरूले परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रीको राजीनामा माग गरिरहेका छन्। सरकारका प्रतिनिधिहरूले प्रदर्शन स्थलमै वा कुनै तटस्थ स्थानमा वार्ता गर्न सकिने बताएका हुन्। यसअघि आजै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र मामिलाका दोषीलाई तत्काल र कडा कारवाही गर्न सरकारले फास्ट ट्र्याक अदालत गठन गर्ने भनेका थिए। दिल्लीको प्रदर्शनप्रति समर्थन जनाउँदै भारतका विभिन्न सहरहरूमा पनि प्रदर्शन भइरहेका छन्। ब्रिटेनका 120 लखपतिहरूले आफूहरूमाथि अझ बढी कर लगाउन सरकारसँग अनुरोध गरेका छन्। उनीहरूका अनुसार यसले समाजलाई अझ समानतामूलक बनाउन मद्दत गर्नेछ र उनीहरूकै शब्दमा अत्यन्तै धनी व्यक्तिका हातमा रहेको सम्पत्ति र शक्ति समाजमा विकेन्द्रित हुनेछ। उक्त समूहले 1 करोड पाउन्डभन्दा बढी मूल्यका सम्पत्तिमा 2% सम्पत्ति करलाई समर्थन गरेको हो। र युरोपेली संघ ईयूले प्रतिस्पर्धा सम्बन्धी नियमहरूको उल्लङ्घन गरेको मामिलामा गुगललाई $1 अर्ब जरिवाना गरेको छ। गुगलले गैरकानूनी रूपमा आफ्नै सेवाहरूलाई प्राथमिकता दिएको र उसको एप स्टोर बाहिर उपलब्ध सस्ता विकल्पतर्फ पुग्नबाट ग्राहकहरूलाई रोकेको युरोपेली आयोगले बताएको छ। यो ईयूको डिजिटल मार्केट्स एक्ट अन्तर्गत एउटै कम्पनीमाथि लगाइएको अहिलेसम्मकै सबैभन्दा ठूलो कुल जरिवाना हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई पुनः स्वागत छ। शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरणलाई पूर्ण रूपमा अन्त्य गर्ने बताएका छन्। राजनीतिका कारण विश्वविद्यालयको माहौल पछिल्ला वर्षहरूमा बिग्रिँदै गएका देखिएका कारण शिक्षा मन्त्रीको भनाइ सकारात्मक रहेको बताउँदै अब सरकारले कसरी नियुक्ति गर्छ त्यसलाई हेरेर सरकारको प्रतिबद्धता स्पष्ट हुने विज्ञहरूले बताएका छन्। सुनौ एउटा रिपोर्ट। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवसका क्रममा आज शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा भागभण्डाको सट्टा मेरिटोक्रेसीको आधारमा नियुक्ति गरिने बताएका हुन्। सरकारका प्रवक्ता समेत रहेका उनले आजको कार्यक्रममा विश्वविद्यालयमा राजनीतिक दबाव अन्त्य गर्ने प्रतिबद्धता दोहोर्याएका हुन्।
4: राजनीतिक रूपबाट कसैलाई कहाँ राख्ने, कसैलाई के गर्नुपर्ने, कतै सर्वा गर्नुपर्ने, कतै बढुवा गर्नुपर्ने, कतै नियुक्ति गर्नुपर्ने, त्यो कहिले पनि राजनीतिक रूपबाट युनिभर्सिटीमा त्यो दबाव कहिले पनि आउँदैन। यदि आयो भने शिक्षा मन्त्रालयलाई तुरन्त जानकारी गर्नु होला। हामीले मेरिटोक्रेसीको आधारमा विश्वविद्यालयलाई अगाडि बढाउनको लागि काम गर्छौँ।
0: शिक्षा मन्त्रीले भने जस्तो प्रतिबद्धताहरू कार्यान्वयन गर्न सकिने तर उनीहरूले कार्यान्वयन कसरी गर्छन् त्यो हेर्नुपर्ने त्रिविका अवकाश प्राप्त प्राध्यापक सञ्जीव उप्रेती बताउँछन्।
5: भनेपछि पुरै मेरिटोक्रेसीकै कुराहरू मात्रै गरेर पनि यसले चाहिँ हाम्रो देशमा भएको चाहिँ विभिन्न विविधताहरू यहाँको असमानताहरूलाई त्यसले चाहिँ नकार्छ। मेरिट मात्रै भन्नु पनि त्यो इट्स अ लोडेड वर्ड। तर के हुन्छ भने मैले आफ्नो अनुभव व्यक्तिगत अनुभवको हिसाबमा चाहिँ यो चाहिँ मैले सबै काङ्ग्रेस एमाले र माओवादी र अरू सरकारको दलहरूको यो जुन के भाग भन्दा छ नि यसले चाहिँ विश्वविद्यालयलाई एकदमै ध्वस्त बनाएको थियो।
0: शिक्षा क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार राजेन्द्र दाहाल प्रधानमन्त्री वा शिक्षा मन्त्रीले चाहँदा विश्वविद्यालयहरूमा व्यापक सुधार हुन सक्ने तर सरकारले कसरी काम गर्छ हेरेर मात्रै उसको प्रतिबद्धताबारे थप भन्न सकिने बताउँछन्।
1: शिक्षा र प्रज्ञाको केन्द्रमा बदल्न सक्छन्, त्यस कारणले शिक्षा मन्त्रीजीले जे भन्नुभएको छ त्यो असम्भव कुरो चाहिँ होइन। त उहाँहरूले कसरी गर्नुहुन्छ, गर्छु भनेको कुरालाई के गरी गर्नुहुन्छ भन्ने कुरामा उहाँहरूले पनि एउटा त त्यसको डिटेल ब्लूप्रिन्ट दिनुभएको छैन र त्यसको अर्थ के हो फेरि आफूले नियुक्त गरेका मान्छे मात्रै त्यहाँ हुनु, अरूले नियुक्त गरेका जति चाहिँ राजनीतिक हुनु भनेर तिनीहरूलाई विदा गर्नु, त्यो दृष्टिकोण राख्नु, अब यो के हो, यो कुराहरू स्पष्ट हुन लागि छ। तर उहाँहरूले जो फेस भ्यालुमा चाहिँ उहाँहरूले भनेका कुरालाई सकारात्मक रूपमा लिनुपर्छ।
0: गत वैशाखमा सरकारले अध्यादेश मार्फत राजनीतिक नियुक्ति पाएका सयौं पदाधिकारीहरू एकसाथ पदमुक्त गर्दा विश्वविद्यालयका पदाधिकारीहरू पनि परेका थिए। यसैबीच असार तेस्रो साता सरकारले 7 विश्वविद्यालयका उपकुलपति नियुक्त गरिसकेको छ। अब अर्को विषय, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली काङ्ग्रेस र नेकपा एमाले कतै मन्त्रीले राजीनामा दिने त कतै मन्त्री बर्खास्त गर्ने गर्दा विकसित घटनाक्रमले 7 प्रदेशमा असर पुग्ने नेताहरूले बताउँदै आएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बन्नु अघि विगतमा संघीय सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा काङ्ग्रेस र एमाले बीच सहमति भएपछि 7 प्रदेशमा 2 दलको मिलिजुली सरकार गठन भएको थियो। अहिले प्रदेशहरूमा काङ्ग्रेस एमाले बीच तिक्तता आएपछि एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच छलफलहरू चलिरहेका विवरण आएका छन्। काङ्ग्रेसले आफूहरू प्रतिपक्षमा बसेर जान तयार रहेको अभिव्यक्ति दिँदै आएको छ। यसै सन्दर्भमा हामीले संघीयता मामिलाका विज्ञ प्राध्यापक पीताम्बर शर्मालाई सम्पर्क गरी सुरुमा प्रदेशमा भइरहेका राजनीतिक घटनाक्रमलाई तपाईँले कसरी हेरिरहनु भएको छ भनेर सोधेका छौँ।
2: त्यसलाई मैले कसरी हेरिरहेको छु भने यो जुन आन्दोलन भयो जेएनजीको आन्दोलन, त्यो आन्दोलनबाट जुन पाठ दलहरूले सिक्नु पर्थ्यो त्यो पाठ कति पनि नसिकेको देखियो। दलहरूको बुझाइ, दलहरूको नेपाली राजनीतिप्रति उनीहरूको दृष्टिकोण, दलहरूको आन्तरिक खिचातानी जस्ताको तस्थ्य छ जुन पहिला थियो। मेरो विचारमा जनताको अगाडि त्यो छल भयो।
0: यो चाहिँ खास के कारण जस्तो लाग्छ?
2: मुख्य कुरा त के भने उनीहरूको राजनीतिको ढाँचा नै परिवर्तन भएन कि। जेएनजी आन्दोलनले जुन प्रकारको नयाँ राजनीति चाहिन्छ नेपाललाई अब भनेर देखाउन खोज्यो, त्यो प्रति यिनीहरू कुनै पनि रूपमा सचेत नभएको देखियो। पदको लोभ उनीहरूमा उत्तिकै देखियो। पदका निम्ति लुचाचुनी जुन पहिला थियो अहिले पनि त्यत्तिकै देखियो।
0: आउँदा चुनावमा चाहे प्रदेशको होस् अथवा स्थानीय अथवा सङ्घको, अब आउने चुनावहरूमा यसले ती दलहरूलाई अझै घाटा पुग्ने देखिन्छ त्यसो भए?
2: मेरो विचारमा स्पष्ट रूपले देखिन्छ घाटा पुग्ने। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट भएका यो सरकार बालेन सरकारबाट भएका धेरै कति समस्याहरू थिए जसको विरोध जनस्तरमा भइरहेछ, तिनलाई अगाडि लिएर आफूले नयाँ रूपको राजनीति, नयाँ रूपको विकासको एउटा रूपरेखा यिनीहरूले कोर्लान् टेलान् भन्ने जुन जनतामा सोच थियो नि, त्यो सोचमाथि यिनीहरूले प्रहार गरे।
0: राष्ट्रिय स्वतन्त्र पार्टीले नै यो प्रदेश सभाबारे पनि अलिकति फरक धारणा राखेर त्यो आवश्यक छैन भन्ने खालको कुरा आएको छ नि, त्यसलाई पनि मलजल गर्यो त्यसो भए अहिलेका बाँकी दलका गतिविधिले?
2: होइन, त्यसलाई चाहिँ मलजल गरे।

0: समाधान खोज्नुपर्छ र प्रदेश खोज्नु अधिकार छ अहिले, प्रदेशको अधिकारलाई अलिक व्यापक बनाएर प्रदेश तपाईँ चलायमान बनाउने, प्रदेश र सङ्घका बिचको जुन समन्वय छ त्यसलाई अलि गहिरो बनाएर लिएर जाने, प्रदेश र स्थानीय तहको जुन समन्वय छ त्यसलाई पनि राम्रोसँग समन्वय गरेर लिएर जाने, त्यतातिर हामी लाग्नुपर्छ, प्रदेशलाई खारेज गर्ने होइन। यदि राष्ट्रसभाले प्रदेशलाई खारेज गर्नुपर्छ भन्ने तर्क अहिलेको यो जुन किर्तानले त्यो तर्कलाई बढी बल दिन्छ भन्ने ठानेको छ भने त्यो राष्ट्रसभाका निम्ति नै प्रत्युत्पादक हुन्छ। अहिले उनीहरूको सोच के छ भने पालिकाहरू जुन छ नि त्यो पालिकाको प्रतिनिधित्वबाट प्रदेश बनाउने भन्ने प्रदेशको सोच नै त्यो होइन। प्रदेशको सोच त के भने त्यो प्रदेशमा जति जात जातिहरू छन्, जुन जनसङ्ख्या छ, जुन जनसङ्ख्याको सामाजिक संरचना छ, बनोट छ, त्यो जनसङ्ख्याको सामाजिक संरचना बनोटलाई यथेष्ट रूपले त्यो प्रदेश सभामा प्रतिबिम्बित होस् भनेर हामीले प्रदेश चाहेको हो। उनीहरूको जुन प्रदेशको सोच छ त्यो प्रदेशको अन्तर्य जुन हो नि त्यो अन्तर्यभन्दा एकदम विपरीत छ।
1: पुराना दलहरू जो प्रदेशमा अहिले छन् उनीहरूको राजनीतिक खिचातानी त्यसले संघीयताको मर्ममाथि नै हान्छ भन्न चाहिँ सकिँदैन अहिले त्यसो भने।
0: संघीयतालाई को विरोध गर्नेहरूलाई त्यसले मलजल चाहिँ गर्न सक्छ, संघीयताको विरोध गर्नेहरूलाई केही सामल चाहिँ त्यसले दिन्छ, तर के भने संघीयताको विरोध त्यसले चाहिँ गरे जस्तो म ठान्दिनँ। त्यसले गर्दा अब अहिलेका जुन राजनीतिक दल छन् तिनले त संघीयतामा देखिएका जुन विसङ्गतिहरू छन् त्यो विसङ्गतिलाई, प्रदेशमा देखिएका जुन विसङ्गतिहरू छन् ती विसङ्गतिहरूलाई एउटा समाधानको एउटा मार्ग खोजेर जानुपर्नेमा आफै खिचातानी गरेर आफ्ना विरोधीहरूलाई बल मात्रै गइरहेको छ।
1: त्यो म्यानेज गर्न नसकेको चाहिँ किन होला?
0: म्यानेज गर्न नसके नचाहेको नियतै ठिक छैन। हातमा सत्ता आयो भने जे पनि हुन्छ भनेर सत्तामुखी र शासन जुन सत्ता छ नि त्यो सत्ताबाट मातिएका मान्छेहरूको चाहिँ सोच हो यो। उनीहरूको नियत प्रदेशको विकासको छैन, उनीहरूको नियत प्रदेश र संहितालाई सबल बनाएर लैजाने छैन भन्ने कुरा यसले स्पष्ट भयो। त्यसले गर्दा अब एक प्रकारको धक्का यिनीहरूले पहिला ग्रेन्जीको आन्दोलनमा खाए, त्योभन्दा अझ ठुलो धक्का यिनीहरूले प्रदेश तहमा खाए भने मात्रै अलिकति तिनीहरूबाट केही नयाँ प्रकारको सोच आउला, नत्र अहिलेका जुन राजनीतिक दल छन् ती राजनीतिक दल चाहिँ सुध्रिने ठाउँ छ मैले देख्दिनँ यसबाट।
1: उनी थिए संघीयता मामिलाका विज्ञ प्राध्यापक पीताम्बर शर्मा। अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। भारत सरकारले राजधानी दिल्लीमा भइरहेको अभूतपूर्व युवा प्रदर्शनको नेतृत्वसँग वार्ता गर्न तयार रहेको जनाएको छ। कक्रोच जनता पार्टी नामले परिचित उक्त प्रदर्शनका सहभागीहरूले परीक्षा प्रश्नपत्र बाहिरिएको विषयमा शिक्षा मन्त्रीको राजीनामा माग गरिरहेका छन्। दिल्लीको प्रदर्शनप्रति समर्थन जनाउँदै भारतका विभिन्न सहरहरूमा पनि प्रदर्शन भइरहेका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेल।
2: सरकारी प्रतिनिधिहरूले प्रदर्शन स्थलमै वा कुनै तटस्थ स्थानमा वार्ता गर्न सकिने बताएका हुन्। यसअघि आज प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र लिक सम्बन्धी मुद्दामा दोषीलाई सजाय दिन सरकारले फास्ट ट्र्याक अदालत गठन गर्ने भनेका थिए। उनले देशका युवाको हित र उनको भविष्य आफ्नो सर्वोच्च प्राथमिकतामा रहेको पनि बताएका छन्। मोदीले भनेका छन् यसबारे सम्बन्धित विभागलाई आवश्यक कार्यवाही सुनिश्चित गर्न निर्देशन दिइएको छ। युवाको भविष्यमाथि खेलवाड गर्ने कुनै पनि व्यक्तिलाई छोडिने छैन। प्रधानमन्त्री मोदीलाई जवाफ दिँदै विपक्षी नेता राहुल गान्धीले उनकै शब्दमा मोदीले नै देशका युवाको भविष्यमा सबभन्दा धेरै नोक्सान पुर्याएका बताएका छन्। यसबीचमा भारतका विभिन्न स्थानका समर्थकहरूले डेलिभरी एप मार्फत खाना अर्डर गरेर दिल्लीका प्रदर्शनकारीहरूका लागि पठाइरहेका विवरण आएका छन्।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यहीं सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: Details of all our services are at bbcworldservice.com.

0: सरकारले कपाली तमसुको अवैध गर्ने निर्णय गरेपछि धनुषामा साहुकार आक्रोशित बनेका छन्। जनकपुरबाट लक्ष्मण यादव।
1: मालेन शाह नेतृत्वको सरकारले मिटर ब्याज पीडितको सहमति कार्यान्वयन गर्दै बुधबार लिखित कपाली तमसुको अवैध गर्ने निर्णय गरेको छ।
2: मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखितहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
1: सरकारको यस्तो निर्णय आएसँगै मध्यस्कारी साहुकार थप आक्रोशित बनेका छन्। गएको साउन 1 गते मिटर ब्याज पीडितसित गरेको 9 बुन्दे सहमति अनुसार विगतको लिखित कपाली तमसुक अवैध गर्ने निर्णय गरेपछि साहुकारको करोडौं रकम डुब्ने पक्का भएको छ। देशमा विवाह श्राद्ध लगायत गर्जो परेको बेला कपाली तमसुको भरमा ऋण दिने गरिएको छ। सरकारले अघिल्लो समय यस्ता लेनदेनलाई अनुचित बताएसँगै गाउँ घरमा गरिब विपन्नलाई कन्यादान श्राद्ध जस्ता गर्जो टार्न समस्या हुँदै आएको छ। समस्या परेको बेला दिएको ऋण असुली गराउनको सट्टा सरकारले उनीहरूलाई ऋण डुबाउनको लागि मनोबल बढाउने कार्य गरेको आरोप साहुकारहरूले लगाउनु भयो।
3: किसान साहु महाजन सबै मिलेर यसको विरुद्धमा हामी आन्दोलनमा जान्छौँ। बेइमानहरूको आत्मपन बढाइरहेछ, यसको भयो भन्ने
1: साहुकारहरू पीडित लेनदेन संघर्ष समिति गठन गरेर धनुषा सप्तरी पर्सा लगायतको जिल्लामा सडकमा उत्रेका छन्। ऋणी भन्दा साहुकार बढी पीडित रहेको सप्तरीका साहुकार दिनेश शाहको तर्क छ।
4: पीडित ऋणी नै बल्कि महापीडित साहु है। कहबै त बेमानी मानसिकता मे साहु के तरफ से 5% व्यक्ति है त ऋणी के तरफ से 95% व्यक्ति। आ नै त पैसा लेबा काल में त कोही नै जाने, आ देबा काल में दुनिया जहान के ढिन्ढोरा पिटाका कुन जरुरी।
1: मिटर ब्याज पीडितहरू जनकपुर धामको तृतीय गाछीबाट पैदल मार्च गर्दै काठमाडौँको लागि प्रस्थान गरेपछि गृह मन्त्री सुदन गुरुङ आफै बाराको निजगढ पुगेर मिटर ब्याज पीडितहरूसित वार्ताको पहल गर्नु भएको थियो। वार्तालाई मुहूर्त रूप दिन मिटर ब्याज पीडितको प्रतिनिधिहरूलाई काठमाडौँ बोलाउनु भएको थियो, जहाँ 9 बुन्दे सहमति गरेर पैदल मार्चलाई साम्य पारिएको थियो। मिटर ब्याज पीडितको पक्ष मात्रै सुनेर गरिएको निर्णयले भारी क्षति बेहोर्नु पर्ने सम्भावना देखेर साहुकारहरू पनि सडकमा उत्रेका छन्।
0: शिक्षा मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरण अबको 4 वर्षभित्र अन्त्य गरिने दावी गर्नु भएको छ। त्रिभुवन विश्वविद्यालयको 67 वार्षिक दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले आइन्दा कुनै पनि राजनीतिक हस्तक्षेप नहुने दावी गर्नुभयो।
5: यसभन्दा अघिसम्म विश्वविद्यालयमा हुने राजनीतिकरण पूर्ण रूपमा हामीले अबको 4 वर्षमा अन्त्य गर्नेछौँ। भागभण्डाको राजनीति होइन, मेरिटोक्रेसीको आधारमा विश्वविद्यालयको टिम अब निर्माण हुनेछ। अब कहिले पनि राजनीतिक रूपबाट कुनै पनि पोलिटिकल इन्टरभेन्सन कहिले पनि हुँदैन। हामीले राजनीतिक रूपबाट कसैलाई कहाँ राख्ने, कतै सर्वा गर्नुपर्ने, कतै पढुवा गर्नुपर्ने, कतै नियुक्ति गर्नुपर्ने, त्यो कहिले पनि राजनीतिक रूपबाट युनिभर्सिटीमा त्यो दबाब कहिले पनि आउँदैन। यदि आयो भने शिक्षा मन्त्रालयलाई तुरन्त जानकारी गर्नुहोला। त्यो हाम्रो पार्टीबाट अन्य कुनै पार्टीबाट कुनै दबाब आयो भने जहिले पनि डिफेन्ड गर्न हामी छौँ भनेर सभामा पनि म यहाँहरूलाई त्यो प्रतिबद्धता जनाउन चाहन्छु। अब विश्वविद्यालयमा जे हुन्छ त्यो मेरिटोक्रेसीको आधारमा हुन्छ, जे हुनुपर्ने हो त्यो हुन्छ, राजनीतिक रूपमा अब केही पनि हुँदैन।
0: अब खबर फटाफट।
6: स्वरूप परिवर्तन र ध्वनि प्रदूषण गर्ने मोटरसाइकल चालक विरुद्ध कास्की प्रहरीको अपरेशन 365 कार्यवाही अभियान। गैराति 18 मोटरसाइकल नियन्त्रणमा, वर्ष दिनमा 744 साधन र 36 चालकलाई नियन्त्रणमा लिएर कार्यवाही। नारायणी लिफ्ट सिंचाइ आयोजनाको झण्डै 13 किलोमिटर नहर अतिक्रमणमा, नहरको जग्गा वर्षौंदेखि व्यक्ति संघ संस्था समूह र सरकारी निकायको कब्जामा। 2040 सुरुमा 4,700 हेक्टरमा सिंचाइ हुँदै आएकोमा अहिले घटेर 3,200 हेक्टरमा सीमित। गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको नापतौल सम्बन्धी कार्यवाही। गएको आर्थिक वर्षमा नापतौल गडबड गर्ने 10 जिल्लाभित्रका 6,000 व्यावसायिक प्रतिष्ठानमाथि कार्यवाही। झापा अर्जुन धारा 11 लक्ष्मी धापका 17 अव्यवस्थित बसोबासीलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण। नयाँ सूचीकरण अनुसार अर्जुन धाराका 11 वडामा 729 सुकुम्बासी, 212 भूमिहीन दलित र 6,300 अव्यवस्थित बसोबासीको पूर्जा पाउनुपर्ने माग। र नलपुर हुप्सीकोट 5 केरुङ्गे खोला मुहान क्षेत्रको राम्चे पहिरोका कारण 42 घर परिवार उच्च जोखिममा, बस्तीका सबै 42 घर उच्च जोखिममा परेको देखिएपछि जिल्ला विपद व्यवस्थापन समिति सुरक्षित ठाउँमा सार्ने योजना बनाउँदै।
0: साउदी अरबमा नागरिक आणविक ऊर्जा कार्यक्रमका लागि अमेरिकाले अरबौं डलरको 30 वर्ष योजनामा सहमति गरेको छ। यो योजनाबारे विस्तृत जानकारी सार्वजनिक नभए पनि साउदी अरबले युरेनियम प्रशोधन र आणविक हतियार उत्पादन समेत गर्न पाउने भनिएको छ। अमेरिकी पूर्व रिपब्लिकन सल्लाहकार रीना शाहले यो सम्झौताबाट अमेरिकालाई व्यापारिक फाइदा पुग्ने बताउनुभयो।
7: Beating the field. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS. BFBS.

0: सिराहा को लहान तीन अस्पताल चोकन चोक नजिक प्रहरी ने लागू औषध कारोबारी पक्रण गोली चलाएको छ। लागू औषध नियन्त्रण ब्यूरो कार्यालय गोलबजार सहितको टोलीले दिउँसो गोली चलाएर छ जनालाई औषध कारोबारीलाई पक्राउ गरेको हो। ब्यूरो टोलीले गोली चलाएर पाँच भारतीय र एक नेपाली सहित छ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट 225 ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको छ। पुराणवाचक राधिका दासीमाथि सामाजिक सञ्जालमा लाञ्छनायुक्त सामग्री सार्वजनिक गरेको आरोपमा प्रहरीले वेदिका केसीलाई पक्राउ गरेको छ। साइबर अपराध सम्बन्धी उजुरीका आधारमा केसीलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो। आफूलाई धार्मिक अभियन्ता बताउने 22 वर्षीय केसीले केही दिन यता सामाजिक सञ्जालमा राधिकाको व्यक्तिगत जीवन सम्पत्ति र कथा वाचनबाट प्राप्त रकम सम्बन्धी आरोप लगाउँदै आउनु भएको छ। राधिकाले ती आरोप झुटा भएको र आफ्नो चरित्र हत्या गरिएको भन्दै साइबर ब्यूरोमा दिएको उजुरीका आधारमा केसीलाई पक्राउ गरिएको हो। अदालतले केसीलाई अनुसन्धानका लागि एक दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत 10 दिनको म्याद थप मागेकोमा अदालतले एक दिन मात्र हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको साइबर ब्यूरोले जनाएको छ। प्रहरीले भोलि शुक्रबार फेरि म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी गरेको छ। म्याद थप नभए केसीलाई हाजिरी जमानीमा छाड्न सकिने भए पनि अनुसन्धान र कानूनी प्रक्रिया भने जारी रहने प्रहरीले जनाएको छ। देशभर रासायनिक मलको अभाव भइरहेको बेला कृषि सामग्री कम्पनी लिमिटेडले आयात गरेको डीएपी मल बिरगंज नाकाबाट नेपाल भित्र न थालेको छ। बिरगंजबाट शंकर आचार्य।
1: बुधबार बिहान करिब 2500 मेट्रिक टन डीएपी मल बोकेको पहिलो रेलवे र्याक बिरगंज स्थित सिर्सिया सुखा बन्दरगाह आइपुगेसँगै किसानमा राहतको आशा बढेको छ। कृषि सामग्री कम्पनी लिमिटेडको बिरगंज प्रादेशिक कार्यालयका प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार यो खेप कन्साइनमेन्ट नम्बर 154 अन्तर्गतको हो। यस अन्तर्गत कुल 30,000 मेट्रिक टन डिएपी मल आपूर्तिको जिम्मा भारतीय कम्पनी आइपिएलले लिएको छ।
2: अहिले डिएपी हाम्रो आइपिएलको डिएपी 30,000 मेट्रिक टन मध्येबाट हाफ ऱ्याक हुनेपछि तपाईँको 1250 मेट्रिक टन चाहिँ ड्राइपोर्टमा भित्रिसकेको अवस्था छ। त्यो चाहिँ टोटल्ली भैरवको लागि चाहिँ डिस्प्याच हुन्छ यताबाट र विराटनगरमा पनि आइसकेको छ र बिरगन्जको लागि चाहिँ ऱ्याक उताबाट लोड भएर आइसकेको अवस्था छ।
1: 30,000 टन डिएपी मध्ये 11,500 टन बिरगन्ज, 10,000 टन भैरवा र 8,500 टन विराटनगर प्रादेशिक कार्यालयलाई उपलब्ध गराइनेछ। यसैबीच कृषि सामग्री कम्पनीले आयात गरेको 60,000 मेट्रिक टन युरिया मल पनि कोलकाता बन्दरगाहमा आइपुगेको छ। कन्साइनमेन्ट नम्बर 150 र 155 अन्तर्गतको यो युरिया मल सिङ्गापुर स्थित आदित्य बिरला कम्पनी मार्फत आयात गरिएको हो। पहिलो 30,000 टन कतारबाट र दोस्रो 30,000 टन ओमानबाट ल्याइएको कम्पनीले जनाएको छ।
2: जसमध्येबाट बाई रोडको लागि विराटनगर र भैरवको लागि चाहिँ 300 टन चाहिँ हिँडिसकेको अवस्था रहेको छ अहिले जानकारी पाएअनुसार र बिरगन्जको लागि चाहिँ रक्सौलको लागि र ड्राइपुरको लागि चाहिँ ऱ्याक चाहिँ लोड हुने अवस्था भइरहेको छ।
1: लामो समयदेखि डिएपी र युरिया मलको अभाव झेलिरहेका किसानका लागि नयाँ खेपले राहत पुग्ने र बाली लगाउने मुख्य सिजनमा मलको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।
0: केन्यामा सेप्टेम्बरदेखि शुरू हुने तय भएको बेलायती सेनाको प्रमुख अभ्यास रद्द भएको छ। केन्या सरकारले बेलायती सैनिकलाई आफ्नो भूमिमा तालिम सञ्चालन गर्न अनुमति नदिएपछि अभ्यास रद्द गरिएको हो। जेम्स वाटनको रिपोर्ट।
3: Kenya is one of the British Army's most important overseas training locations, having played host to some 26 exercises since 2019. But those planned for the foreseeable future have been cancelled. It means a 3-month exercise involving the Duke of Lancaster's regiment, which the unit has been preparing for all year, will now take place, it is understood, on Salisbury Plain. In Kenya there have been reports of growing anger among communities living close to the British Army training facility, known as Batuk. There have also been reports in the East African country that a bilateral defence agreement between the nations is yet to be ratified due to a disagreement over the current provision of providing exemptions from local prosecution should British personnel be accused of crimes while in theatre. In a statement, His Majesty's government said, "It is with regret that the necessary licences required to allow training to take place in Laikipia later this year have not been forthcoming," adding, "We remain committed to our defence partnership with Kenya and the continued British Army training unit presence in the country."
0: मध्य प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद शाह सहित 7 जना विरुद्ध अख्तियार थोपाएको अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार। गोर्खा रेडियो हो।

0: यो BFBS कुलकार रेडियो हो।
1: MGP

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको बेला बेलामा हुने अभावलाई स्थायी रूपमा समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
1: कच्चा पदार्थको मूल्यमा हुने उतार चढ़ावका कारण देखिएको समस्या समाधान गर्न मूल्य अनुगमन समितिले अत्यावश्यक औषधिको अभाव हुन नदिन मूल्य समायोजनको प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। विगत 11 वर्षदेखि औषधिको मूल्य समायोजन नभएकाले केही औषधिको आपूर्तिमा समस्या देखिएको, औषधिको बजार मूल्य सरकारले तोकेभन्दा बढ़िसकेकाले उत्पादक तथा आयातकर्ताले पुरानै मूल्यमा बिक्री गर्न नसक्दा अभाव भएको हो। मूल्य समायोजन सम्बन्धी प्रस्ताव औषधि परामर्श परिषद हुँदै मन्त्री परिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ। करिब दुई साता अघि क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन, सिस्प्लाटिन लगायत औषधि तथा खे इन्जेक्सन बजारमा अभाव भएको थियो। तत्काल अभाव हुन नदिन सरकार उत्पादक, आयातकर्ता र व्यवसायीसँग निरन्तर समन्वयमा रहेको विभागले जनाएको छ।
0: कांग्रेस सभापति गगन कुमार थापाले कालो करतूतमा हात नहाल्न प्रधानमन्त्री वालेन्द्र शाहलाई चेतावनी दिनुभएको छ। साथै थापाले आफूलाई संविधानमाथि नराख्न र संवैधानिक अङ्गलाई नचलाउन समेत चेतावनी दिनुभएको छ। बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भ पारेर काठमाडौँमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापा
2: अन्दामेले उठाउनु भएको एउटै प्रश्न काफी छ। कालो चस्मा लाउनुहोस् तपाईँको छ, कालो वस्त्र धारण गर्नुहोस् तपाईँको छ, म केही बोल्दिनँ, तर तपाईँले कालो करतुत गर्नुभयो भने म छाड्दा पनि छाड्छु। एउटा पासपोर्टको प्रकरण तपाईँ हामी सबैले छापामा परिरहेका छौँ, कसले कसलाई ठेक्का दियो हाम्रो सरकारको विषयमा, त्यहाँ अनियमितता भएको छ छैन अदालतले टुङ्गो लाउँछ। हाम्रो प्रश्न यो हो, नेपालको यो सरकारले संविधान मान्छ कि मान्दैन, नेपालको अहिलेको प्रधानमन्त्रीलाई संविधानले बाँच्छ कि बाँच्दैन, हामीलाई बलियो प्रभावकारी दलको छायाबाट हस्तक्षेपबाट मुक्त भएको अख्तियार चाहिएको छ। तर अहिलेको पासपोर्टको प्रकरणमा जे देखियो, विश्वराज आङ्दामेले संशोधन उठाउनु भएको कालो वस्त्रधारीहरूको जे हरकत देखियो, यसबाट केही प्रश्नहरू उठेकै छ।
0: सरकारकै योजनामा आम संचार माध्यमलाई तर्साउन खोजिएको भन्दै थापाले सरकारसँग जवाफ पनि माग्नु भएको छ।
2: दोस्रो प्रश्न गाडी प्रकरणसँग जोडिएको छ। हाम्रो घर जल्यो, गाडी जल्यो, हामीले कहिले पनि आइया उठा भनेनौँ, किनकि त्यो बेलामा धेरै आमाहरूको पोखरी तिएको थियो। तर केही दिन अगाडि सञ्चार माध्यमहरू कान्तिपुरको हिमालयन टिभीको अनलाइन खबरको कार्यालय अगाडि लगेर मेरो कुरा छोडिदिनुहोस्, गाडीहरू राखेँ। अहिले समाचारमा हामीले के हेरिरहेका छौँ, के पढिरहेका छौँ कि सञ्चार गृहको बाहिरपट्टि राखिएको गाडी स्वयं गृहमन्त्रीले चढेर हिँडिराख्नु भएको गाडी हो, त्यो राष्ट्र स्वतन्त्र पार्टीको नेताको गाडी। अब हामीलाई उत्तर चाहिन्छ कि तपाईँले प्रश्न सोध्ने नागरिकलाई, प्रश्न सोध्ने मिडियालाई तर्साउन खोज्नुभएको, तपाईँलाई यो तर्साउने अधिकार कसले दियो? सरकारलाई उत्तरदायी बनाउनु पर्ने सञ्चार माध्यमलाई उल्टै तर्साएर ठिक बनाउँछु भन्न खोज्नुभयो, फेरि प्रश्न दियो त्यो, तपाईँले संविधान मान्नु पर्दैन।
0: अब खबर फटाफट।
3: स्वरूप परिवर्तन र ध्वनि प्रदूषण गर्ने मोटरसाइकल चालक विरुद्ध कास्की प्रहरीको अपरेशन 365 कार्यवाही अभियान गएराती 18 मोटरसाइकल नियन्त्रणमा, वर्ष दिनमा 744 साधन र 36 चालकलाई नियन्त्रणमा लिएर कार्यवाही। नारायणी लिफ्ट सिंचाई आयोजनाको झण्डै 13 किलोमिटर नहर अतिक्रमणमा, नहरको जग्गा वर्षौंदेखि व्यक्ति, संघ संस्था, समूह र सरकारी निकायको कब्जामा, 2040 सुरुमा 4,700 हेक्टरमा सिंचाई हुँदै आएकोमा अहिले घटेर 3,200 हेक्टरमा सीमित। गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको नापतौल सम्बन्धी कार्यवाही, गएको आर्थिक वर्षमा नापतौल गडबड गर्ने 10 जिल्लाभित्रका 6,000 व्यावसायिक प्रतिष्ठानमाथि कार्यवाही। झापा अर्जुन धारा 11 लक्ष्मी धापका 17 अव्यवस्थित बसोबासीलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण, नयाँ सूचीकरण अनुसार अर्जुन धाराका 11 वडामा 729 सुकुम्बासी, 212 भूमिहीन दलित र 6,300 अव्यवस्थित बसोबासीको पूर्जा पाउनुपर्ने माग। चितवनको भरतपुर जिल्ला अस्पतालमा गएको आर्थिक वर्षमा 7,800 बढी महिला सुत्केरी भए, भरतपुर अस्पतालमा विशेषज्ञ सहितको प्रसूति सेवा दिन थालेपछि नवलपरासी, गोर्खा, तनहु र मकवानपुरबाट पनि गर्भवती आउँदै। र नवलपुर होसिकोट 5 केरुङ्गे खोला मुहान क्षेत्रको राम्चे पहिरोका कारण 42 घर परिवार उच्च जोखिममा, बस्तीका सबै 42 घर उच्च जोखिममा परेको देखिएपछि जिल्ला विपद व्यवस्थापन समिति सुरक्षित ठाउँमा सार्ने योजना बनाउँदै।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनैतिक दलमाथि प्रतिशोधपूर्ण व्यवहार गर्दै परामर्शबाट समेत बाहिर राखेको आरोप लगाउनु भएको छ। नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा वहाँले आफूलाई आधार विनै 15 दिन हिरासतमा राखेदेखि राजनैतिक प्रतिशोधको श्रृंखला नरोकिएको दावी गर्नुभएको छ।
4: बीएफबीएस गोर्खा रेडियो हो।

0: क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको बेला बेलामा हुने अभावलाई स्थायी रूपमा समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
1: कच्चा पदार्थको मूल्यमा हुने उतार चढ़ावका कारण देखिएको समस्या समाधान गर्न मूल्य अनुगमन समितिले अत्यावश्यक औषधिको अभाव हुन नदिन मूल्य समायोजनको प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। विगत 11 वर्षदेखि औषधिको मूल्य समायोजन नभएकाले केही औषधिको आपूर्तिमा समस्या देखिएको, औषधिको बजार मूल्य सरकारले तोके भन्दा बढ़िसकेकाले उत्पादक तथा आयातकर्ताले पुरानै मूल्यमा बिक्री गर्न नसक्दा अभाव भएको हो। मूल्य समायोजन सम्बन्धी प्रस्ताव औषधि परामर्श परिषद हुँदै मन्त्री परिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ। करिब दुई साता अघि क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन, सिस्प्लाटिन लगायत औषधि तथा खे इन्जेक्सन बजारमा अभाव भएको थियो। तत्काल अभाव हुन नदिन सरकार उत्पादक, आयातकर्ता र व्यवसायीसँग निरन्तर समन्वयमा रहेको विभागले जनाएको छ।
0: कांग्रेस सभापति गगन कुमार थापाले कालो करतूतमा हात नहाल्न प्रधानमन्त्री वालेन्द्र शाहलाई चेतावनी दिनुभएको छ। साथै थापाले आफूलाई संविधानमाथि नराख्न र संवैधानिक अङ्गलाई नचलाउन समेत चेतावनी दिनुभएको छ। बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भ पारेर काठमाडौँमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापा
2: विश्वराज आन्दामेले उठाउनु भएको एउटै प्रश्न काफी छ। कालो चस्मा लाउनुहोस् तपाईँको छनौट, कालो वस्त्र धारण गर्नुहोस् तपाईँको छनौट, म केही बोल्दिनँ तर तपाईँले कालो करतुत गर्नुभयो भने म छाड्दा पनि एउटा पासपोर्टको प्रकरण तपाईँ हामी सबैले छापामा परिरहेका छौँ। कसले कसलाई छेक्का दियो हाम्रो सरकारको विषय भयो, त्यहाँ अनियमितता भएको छ छैन अदालतले टुङ्गो लाउँछ। हाम्रो प्रश्न यो हो, नेपालको यो सरकारले संविधान मान्छ कि मान्दैन, नेपालको अहिलेको प्रधानमन्त्रीलाई संविधानले बाँच्छ कि बाँच्दैन, हामीलाई बलियो प्रभावकारी दलको छायाबाट हस्तक्षेपबाट मुक्त भएको अख्तियार चाहिएको छ। तर अहिलेको पासपोर्टको प्रकरणमा जे देखियो, विश्वराज आन्दामेले संशोधन उठाउनु भएको कालो वस्त्रधारीहरूको जे हरकत देखियो यसबाट केही प्रश्नहरू उठेकै छ।
0: सरकारकै योजनामा आम संचार माध्यमलाई तर्साउन खोजिएको भन्दै थापाले सरकारसँग जवाफ पनि माग्नु भएको छ।
2: दोस्रो प्रश्न गाडी प्रकरणसँग जोडिएको छ। हाम्रो घर जल्यो, गाडी जल्यो, हामीले कहिले पनि आइया उठा भनेनौँ किनकि त्यो बेलामा धेरै आमाहरूको पोखरी थिएको थियो। तर केही दिन अगाडि सञ्चार माध्यम कान्तिपुरको हिमालयन टिभीको अनलाइन खबरको कार्यालय अगाडि लगेर मेरो कुरा छोडिदिनुहोस् गाडीहरू राखे। अहिले समाचारमा हामीले के हेरिरहेका छौँ, के पढिरहेका छौँ कि सञ्चार गृहको बाहिरपट्टि राखिएको गाडी स्वयं गृहमन्त्रीले चढेर हिँडिराख्नु भएको गाडी हो, त्यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेताको गाडी। अब हामीलाई यसको उत्तर चाहिन्छ कि तपाईँले प्रश्न सोध्ने नागरिकलाई, प्रश्न सोध्ने मिडियालाई तर्साउन खोज्नुभएको हो? तपाईँलाई यो तर्साउने अधिकार कसले दियो? सरकारलाई उत्तरदायी बनाउनु पर्ने सञ्चार माध्यमलाई उल्टै तर्साएर ठिक बनाउँछु भन्नु खोज्नुभयो? फेरि प्रश्न त्यो तपाईँले संविधान मान्नु पर्दैन।
0: अब खबर फटाफट।
3: स्वरूप परिवर्तन र ध्वनि प्रदूषण गर्ने मोटरसाइकल चालक विरूद्ध कास्की प्रहरीको अपरेशन 365 कार्यवाही अभियान गए राति 18 मोटरसाइकल नियन्त्रणमा, वर्ष दिनमा 744 साधन र 36 चालकलाई नियन्त्रणमा लिएर कार्यवाही। नारायणी लिफ्ट सिंचाई आयोजनाको झण्डै 13 किलोमिटर नहर अतिक्रमणमा, नहरको जग्गा वर्षौंदेखि व्यक्ति, संघ संस्था, समूह र सरकारी निकायको कब्जामा। 2040 सुरुमा 4700 हेक्टरमा सिंचाई हुँदै आएकोमा अहिले घटेर 3200 हेक्टरमा सीमित। गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको नापतौल सम्बन्धी कार्यवाही। गएको आर्थिक वर्षमा नापतौल गडबड गर्ने 10 जिल्लाभित्रका 6000 व्यावसायिक प्रतिष्ठानमाथि कार्यवाही। झापा अर्जुन धारा 11 लक्ष्मी धापका 17 अव्यवस्थित बसोबासीलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण। नयाँ सूचीकरण अनुसार अर्जुन धाराका 11 वडामा 729 सुकुम्बासी, 212 भूमिहीन दलित र 6300 अव्यवस्थित बसोबासीको पूर्जा पाउनुपर्ने माग। चितवनको भरतपुर जिल्ला अस्पतालमा गएको आर्थिक वर्षमा 7800 बढी महिला सुत्केरी भए। भरतपुर अस्पतालमा विशेषज्ञ सहितको प्रसूति सेवा दिन थालेपछि नवलपरासी, गोर्खा, तनहुँ र मकवानपुरबाट पनि गर्भवती आउँदै। र नवलपुर हुसिकोट 5 केरुङ्गे खोला मुहान क्षेत्रको राम्चे पहिरोका कारण 42 परिवार उच्च जोखिममा, बस्तीका सबै 42 उच्च जोखिममा परेको देखिएपछि जिल्ला विपद व्यवस्थापन समिति सुरक्षित ठाउँमा सार्ने योजना बनाउँदै।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनैतिक दलमाथि प्रतिशोधपूर्ण व्यवहार गर्दै परामर्शबाट समेत बाहिर राखेको आरोप लगाउनु भएको छ। नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा वहाँले आफूलाई आधारविनै 15 दिन हिरासतमा राखेदेखि राजनैतिक प्रतिशोधको श्रृङ्खला नरोकिएको दावी गर्नुभएको छ।
4: नमस्कार।

0: सिराको लहान तीन अस्पताल चोक नजिकै प्रहरीले लागू औषध कारोबारी पक्रन गोली चलाएको छ। लागू औषध नियन्त्रण ब्युरो कार्यालय गोलबजार सहितको टोलीले दिउँसो गोली चलाएर छ जनालाई औषध कारोबारीलाई पक्राउ गरेको हो। ब्युरो टोलीले गोली चलाएर पाँच भारतीय र एक नेपाली सहित छ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट 225 ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको छ। पुराणवाचक राधिका दासीमाथि सामाजिक सञ्जालमा लाञ्छनायुक्त सामग्री सार्वजनिक गरेको आरोपमा प्रहरीले वेदिका केसीलाई पक्राउ गरेको छ। साइबर अपराध सम्बन्धी उजुरीका आधारमा केसीलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो। आफूलाई धार्मिक अभियन्ता बताउने 22 वर्षीय केसीले केही दिन यता सामाजिक सञ्जालमा राधिकाको व्यक्तिगत जीवन सम्पत्ति र कथा वाचनबाट प्राप्त रकम सम्बन्धी आरोप लगाउँदै आउनु भएको छ। राधिकाले ती आरोप झुटा भएको र आफ्नो चरित्र हत्या गरिएको भन्दै साइबर ब्युरोमा दिएको उजुरीका आधारमा केसीलाई पक्राउ गरिएको हो। अदालतले केसीलाई अनुसन्धानका लागि एक दिन हिरासतमा राख्न अनुमति दिएको छ। प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत 10 दिनको म्याद थप मागेकोमा अदालतले एक दिन मात्र हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको साइबर ब्युरोले जनाएको छ। प्रहरीले भोलि शुक्रबार फेरि म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी गरेको छ। म्याद थप नभए केसीलाई हाजिरी जमानीमा छाड्न सकिने भए पनि अनुसन्धान र कानूनी प्रक्रिया भने जारी रहने प्रहरीले जनाएको छ। देशभर रासायनिक मलको अभाव भइरहेका बेला कृषि सामग्री कम्पनी लिमिटेडले आयात गरेको डीएपी मल बिरगंज नाकाबाट नेपाल भित्रन थालेको छ। बिरगंजबाट शंकर आचार्य।
1: बुधबार बिहान करिब 2500 मेट्रिक टन डीएपी मल बोकेको पहिलो रेलवे र्याक बिरगंज स्थित सिर्सिया सुखा बन्दरगाह आइपुगेसँगै किसानमा राहतको आशा बढेको छ। कृषि सामग्री कम्पनी लिमिटेडको बिरगंज प्रादेशिक कार्यालयका प्रमुख दुर्गा प्रसाद पाण्डेका अनुसार यो खेप कन्साइनमेन्ट नम्बर 154 अन्तर्गतको हो। यस अन्तर्गत कुल 30,000 मेट्रिक टन डिएपी मल आपूर्तिको जिम्मा भारतीय कम्पनी आइपिएलले लिएको छ।
2: अहिले डिएपी हाम्रो आइपिएलको डिएपी 30,000 मेट्रिक टन मध्येबाट हाफ ऱ्याक हुनेपछि तपाईँको 1250 मेट्रिक टन चाहिँ ड्राइपोर्टमा भित्रिसकेको अवस्था छ। त्यो चाहिँ टोटल्ली भैरवका लागि चाहिँ डिस्प्याच हुन्छ यताबाट र विराटनगरमा पनि आइसकेको छ र बिरगन्जको लागि चाहिँ ऱ्याक उताबाट लोड भएर आइसकेको अवस्था छ।
1: 30,000 टन डिएपी मध्ये 11,500 टन बिरगन्ज, 10,000 टन भैरवा र 8,500 टन विराटनगर प्रादेशिक कार्यालयलाई उपलब्ध गराइनेछ। यसैबीच कृषि सामग्री कम्पनीले आयात गरेको 60,000 मेट्रिक टन युरिया मल पनि कोलकाता बन्दरगाहमा आइपुगेको छ। कन्साइनमेन्ट नम्बर 150 र 155 अन्तर्गतको यो युरिया मल सिङ्गापुर स्थित आदित्य बिरला कम्पनी मार्फत आयात गरिएको हो। पहिलो 30,000 टन कतारबाट र दोस्रो 30,000 टन ओमानबाट ल्याइएको कम्पनीले जनाएको छ।
2: जसमध्येबाट बाई रोडको लागि विराटनगर र भैरवको लागि चाहिँ 300-300 टन चाहिँ हिँडिसकेको अवस्था रहेको छ अहिले जानकारी पाएअनुसार र बिरगन्जको लागि चाहिँ रक्सौलको लागि र ड्राइपुरको लागि चाहिँ ऱ्याक चाहिँ लोड हुने अवस्था भइरहेको छ।
1: लामो समयदेखि डिएपी र युरिया मलको अभाव झेलिरहेका किसानका लागि नयाँ खेपले राहत पुग्ने र बाली लगाउने मुख्य सिजनमा मलको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।
0: केन्यामा सेप्टेम्बरदेखि शुरू हुने तय भएको बेलायती सेनाको प्रमुख अभ्यास रद्द भएको छ। केन्या सरकारले बेलायती सैनिकलाई आफ्नो भूमिमा तालिम सञ्चालन गर्न अनुमति नदिएपछि अभ्यास रद्द गरिएको हो। जेम्स वाटनको रिपोर्ट।
3: Kenya is one of the British Army's most important overseas training locations, having played host to some 26 exercises since 2019. But those planned for the foreseeable future have been cancelled. It means a three-month exercise involving the Duke of Lancaster's regiment, which the unit has been preparing for all year, will now take place, it is understood, on Salisbury Plain. In Kenya there have been reports of growing anger among communities living close to the British Army training facility, known as Batuk. There have also been reports in the East African country that a bilateral defence agreement between the nations is yet to be ratified due to a disagreement over the current provision of providing exemptions from local prosecution should British personnel be accused of crimes while in theatre. In a statement, His Majesty's government said, "It is with regret that the necessary licences required to allow training to take place in Laikipia later this year have not been forthcoming," adding, "We remain committed to our defence partnership with Kenya and the continued British Army training unit presence in the country."
0: मध्य प्रदेशका पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद शाह सहित सातजना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
4: अहिलेसम्मका खबर यति नै। यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको बेला बेलामा हुने अभावलाई स्थायी रूपमा समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
1: कच्चा पदार्थको मूल्यमा हुने उतार चढ़ावका कारण देखिएको समस्या समाधान गर्न मूल्य अनुगमन समितिले अत्यावश्यक औषधिको अभाव हुन नदिन मूल्य समायोजनको प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। विगत 11 वर्षदेखि औषधिको मूल्य समायोजन नभएकाले केही औषधिको आपूर्तिमा समस्या देखिएको, औषधिको बजार मूल्य सरकारले तोकेभन्दा बढ़िसकेकाले उत्पादक तथा आयातकर्ताले पुरानै मूल्यमा बिक्री गर्न नसक्दा अभाव भएको हो। मूल्य समायोजन सम्बन्धी प्रस्ताव औषधि परामर्श परिषद हुँदै मन्त्री परिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ। करिब दुई साता अघि क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन, सिस्प्लाटिन लगायत औषधि तथा खे इन्जेक्सन बजारमा अभाव भएको थियो। तत्काल अभाव हुन नदिन सरकार उत्पादक, आयातकर्ता र व्यवसायीसँग निरन्तर समन्वयमा रहेको विभागले जनाएको छ।
0: कांग्रेस सभापति गगन कुमार थापाले कालो करतूतमा हात नहाल्न प्रधानमन्त्री वालेन्द्र शाहलाई चेतावनी दिनुभएको छ। साथै थापाले आफूलाई संविधानमाथि नराख्न र संवैधानिक अङ्गलाई नचलाउन समेत चेतावनी दिनुभएको छ। बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भ पारेर काठमाडौँमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापा
2: कालो चस्मा लाउनुहोस् तपाईँको छ, कालो वस्त्र धारण गर्नुहोस् तपाईँको छ, म केही बोल्दिनँ तर तपाईँले कालो करतुत गर्नु भने म छाड्दा पनि छाड्छु। एउटा पासपोर्टको प्रकरण तपाईँ हामी सबैले छापामा परिरहेका छौँ, कसले कसलाई ठेक्का दियो हाम्रो सरकारको विषय त्यहाँ अनियमितता भएको छ छैन अदालतले टुङ्गो लाउँछ। हाम्रो प्रश्न यो हो, नेपालको यो सरकारले संविधान मान्छ कि मान्दैन, नेपालको अहिलेको प्रधानमन्त्रीलाई संविधानले बाँच्छ कि बाँच्दैन, हामीलाई बलियो प्रभावकारी दलको छायाबाट हस्तक्षेपबाट मुक्त भएको अख्तियार चाहिएको छ। तर अहिलेको पासपोर्टको प्रकरणमा जे देखियो, विश्वराज आङ्दामेले संसदको उठाउनु भएको कालो वस्त्रधारीहरूको जे हरकत देखियो यसबाट केही प्रश्नहरू उठेकै छ।
0: सरकारकै योजनामा आम संचार माध्यमलाई तर्साउन खोजिएको भन्दै थापाले सरकारसँग जवाफ पनि माग्नु भएको छ।
2: दोस्रो प्रश्न गाडी प्रकरणसँग जोडिएको छ, हाम्रो घर जल्यो गाडी जल्यो हामीले कहिले पनि आइया उठा भनेनौँ, किनकि त्यो बेलामा धेरै आमाहरूको कोख रेकिएको थियो। तर केही दिन अगाडि सञ्चार माध्यमहरू कान्तिपुरको हिमालयन टिभीको अनलाइन खबरको कार्यालय अगाडि लगेर मेरो कुरा छोडिदिनुहोस् गाडीहरू राखियो। अहिले समाचारमा हामीले के हेरिरहेका छौँ के पढिरहेका छौँ कि सञ्चार गृहको बाहिरपट्टि राखिएको गाडी स्वयं गृहमन्त्रीले चढेर हिँडिराख्नु भएको गाडी हो, त्यो राष्ट्रिय स्वतन्त्र पार्टीको नेताको गाडी। अब हामीलाई यसको उत्तर चाहिन्छ कि तपाईँले प्रश्न सोध्ने नागरिकलाई प्रश्न सोध्ने मिडियालाई तर्साउन खोज्नुभएको हो, तपाईँलाई यो तर्साउने अधिकार कसले दियो? सरकारलाई उत्तरदायी बनाउनु पर्ने सञ्चार माध्यमलाई उल्टै तर्साएर ठिक बनाउँछु भन्नु खोज्नुभयो, फेरि प्रश्न त्यो तपाईँले संविधान मान्नु पर्दैन।
0: अब खबर फटाफट।
3: स्वरूप परिवर्तन र ध्वनि प्रदूषण गर्ने मोटरसाइकल चालक विरुद्ध कास्की प्रहरीको अपरेशन 365 कार्यवाही अभियान गएराती 18 मोटरसाइकल नियन्त्रणमा, वर्ष दिनमा 744 साधन र 36 चालकलाई नियन्त्रणमा लिएर कार्यवाही। नारायणी लिफ्ट सिंचाई आयोजनाको झण्डै 13 किलोमिटर नहर अतिक्रमणमा, नहरको जग्गा वर्षौंदेखि व्यक्ति संघ संस्था समूह र सरकारी निकायको कब्जामा, 2040 सुरुमा 4,700 हेक्टरमा सिंचाई हुँदै आएकोमा अहिले घटेर 3,200 हेक्टरमा सीमित। गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको नापतौल सम्बन्धी कार्यवाही, गएको आर्थिक वर्षमा नापतौल गडबड गर्ने 10 जिल्लाभित्रका 6,000 व्यावसायिक प्रतिष्ठानमाथि कार्यवाही। झापा अर्जुन धारा 11 लक्ष्मी धापका 17 अव्यवस्थित बसोबासीलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण, नयाँ सूचीकरण अनुसार अर्जुन धाराका 11 वडामा 729 सुकुम्बासी, 212 भूमिहीन दलित र 6,300 अव्यवस्थित बसोबासीको पूर्जा पाउनुपर्ने माग। चितवनको भरतपुर जिल्ला अस्पतालमा गएको आर्थिक वर्षमा 7,800 बढी महिला सुत्केरी भए, भरतपुर अस्पतालमा विशेषज्ञ सहितको प्रसूति सेवा दिन थालेपछि नवलपरासी, गोर्खा, तनहु र मकवानपुरबाट पनि गर्भवती आउँदै। र नवलपुर होप्सीकोट 5 को केरुङ्गे खोला मुहान क्षेत्रको राम्चे पहिरोका कारण 42 घर परिवार उच्च जोखिममा, बस्तीका सबै 42 घर उच्च जोखिममा परेको देखिएपछि जिल्ला विपद व्यवस्थापन समिति सुरक्षित ठाउँमा सार्ने योजना बनाउँदै।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनैतिक दलमाथि प्रतिशोधपूर्ण व्यवहार गर्दै परामर्शबाट समेत बाहिर राखेको आरोप लगाउनु भएको छ। नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा वहाँले आफूलाई आधारविनै 15 दिन हिरासतमा राखेदेखि

0: क्यान्सर तथा अन्य गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको बेला बेलामा हुने अभावलाई स्थायी रूपमा समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
1: कच्चा पदार्थको मूल्यमा हुने उतार चढ़ावका कारण देखिएको समस्या समाधान गर्न मूल्य अनुगमन समितिले अत्यावश्यक औषधिको अभाव हुन नदिन मूल्य समायोजनको प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। विगत 11 वर्षदेखि औषधिको मूल्य समायोजन नभएकाले केही औषधिको आपूर्तिमा समस्या देखिएको, औषधिको बजार मूल्य सरकारले तोकेभन्दा बढ़िसकेकाले उत्पादक तथा आयातकर्ताले पुरानै मूल्यमा बिक्री गर्न नसक्दा अभाव भएको हो। मूल्य समायोजन सम्बन्धी प्रस्ताव औषधि परामर्श परिषद हुँदै मन्त्री परिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ। करिब दुई साता अघि क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन, सिस्प्लाटिन लगायत औषधि तथा खे इन्जेक्सन बजारमा अभाव भएको थियो। तत्काल अभाव हुन नदिन सरकार उत्पादक, आयातकर्ता र व्यवसायीसँग निरन्तर समन्वयमा रहेको विभागले जनाएको छ।
0: कांग्रेस सभापति गगन कुमार थापाले कालो करतूतमा हात नहाल्न प्रधानमन्त्री वालेन्द्र शाहलाई चेतावनी दिनुभएको छ। साथै थापाले आफूलाई संविधानमाथि नराख्न र संवैधानिक अङ्गलाई नचलाउन समेत चेतावनी दिनुभएको छ। बीपी कोइरालाको स्मृति दिवसको सन्दर्भ पारेर काठमाडौँमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति थापा
2: अन्दामेले उठाउनु भएको एउटै प्रश्न काफी छ। कालो चस्मा लाउनुहोस् तपाईँको छनौट, कालो वस्त्र धारण गर्नुहोस् तपाईँको छनौट, म केही बोल्दिनँ तर तपाईँले कालो करतुत गर्नुभयो भने म छाड्दा पनि छाड्छु। एउटा पासपोर्टको प्रकरण तपाईँ हामी सबैले छातामा परिरहेका छौँ, कसले कसलाई छेक्का दियो हाम्रो सरकारको विषयमा, त्यहाँ अनियमितता भएको छ छैन अदालतले टुङ्गो लाउँछ। हाम्रो प्रश्न यो हो, नेपालको यो सरकारले संविधान मान्छ कि मान्दैन, नेपालको अहिलेको प्रधानमन्त्रीलाई संविधानले बाँच्छ कि बाँच्दैन, हामीलाई बलियो प्रभावकारी दलको छायाबाट हस्तक्षेपबाट मुक्त भएको अख्तियार चाहिएको छ। तर अहिलेको पासपोर्टको प्रकरणमा जे देखियो, विश्वराज आन्दामेले संशोधन उठाउनु भएको कालो वस्त्रधारीहरूको जे हरकत देखियो यसबाट केही प्रश्नहरू उठेकै छ।
0: सरकारकै योजनामा आम संचार माध्यमलाई तर्साउन खोजिएको भन्दै थापाले सरकारसँग जवाफ पनि माग्नु भएको छ।
2: दोस्रो प्रश्न गाडी प्रकरणसँग जोडिएको छ। हाम्रो घर जल्यो, गाडी जल्यो, हामीले कहिले पनि आइया उठा भनेनौँ, किनकि त्यो बेलामा धेरै आमाहरूको पोखरी थिएको थियो। तर केही दिन अगाडि सञ्चार माध्यमहरू कान्तिपुरको, हिमालयन टिभीको, अनलाइन खबरको कार्यालय अगाडि लगेर मेरो कुरा छोडिदिनुहोस्, गाडीहरू राखियो। अहिले समाचारमा हामीले के हेरिरहेका छौँ, के पढिरहेका छौँ कि सञ्चार गृहको बाहिरपट्टि राखिएको गाडी स्वयं गृहमन्त्रीले चढेर हिँडिराख्नु भएको गाडी हो, त्यो राष्ट्र स्वतन्त्र पार्टीको नेताको गाडी। अब हामीलाई यसको उत्तर चाहिन्छ कि तपाईँले प्रश्न सोध्ने नागरिकलाई, प्रश्न सोध्ने मिडियालाई तर्साउन खोज्नुभएको हो? तपाईँलाई यो तर्साउने अधिकार कसले दियो? सरकारलाई उत्तरदायी बनाउनु पर्ने सञ्चार माध्यमलाई उल्टै तर्साएर ठिक बनाउँछु भन्न खोज्नुभयो? फेरि प्रश्न त्यो तपाईँले संविधान मान्नु पर्दैन।
0: अब खबर फटाफट।
3: स्वरूप परिवर्तन र ध्वनि प्रदूषण गर्ने मोटरसाइकल चालक विरूद्ध कास्की प्रहरीको अपरेशन 365 कार्यवाही अभियान गएराती 18 मोटरसाइकल नियन्त्रणमा, वर्ष दिनमा 744 साधन र 36 चालकलाई नियन्त्रणमा लिएर कार्यवाही। नारायणी लिफ्ट सिंचाई आयोजनाको झण्डै 13 किलोमिटर नहर अतिक्रमणमा, नहरको जग्गा वर्षौंदेखि व्यक्ति, संघ संस्था, समूह र सरकारी निकायको कब्जामा। 2040 सुरुमा 4700 हेक्टरमा सिंचाई हुँदै आएकोमा अहिले घटेर 3200 हेक्टरमा सीमित। गुणस्तर तथा नापतौल कार्यालय विराटनगरको नापतौल सम्बन्धी कार्यवाही। गएको आर्थिक वर्षमा नापतौल गडबड गर्ने 10 जिल्लाभित्रका 6000 व्यावसायिक प्रतिष्ठानमाथि कार्यवाही। झापा अर्जुन धारा 11 लक्ष्मी धापका 17 अव्यवस्थित बसोबासीलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण। नयाँ सूचीकरण अनुसार अर्जुन धाराका 11 वडामा 729 सुकुम्बासी, 212 भूमिहीन दलित र 6300 अव्यवस्थित बसोबासीको पूर्जा पाउनुपर्ने माग। चितवनको भरतपुर जिल्ला अस्पतालमा गएको आर्थिक वर्षमा 7800 बढी महिला सुत्केरी भए। भरतपुर अस्पतालमा विशेषज्ञ सहितको प्रसूति सेवा दिन थालेपछि नवलपरासी, गोर्खा, तनहुँ र मकवानपुरबाट पनि गर्भवती आउँदै। र नवलपुर हुसिकोट 5 केरुङ्गे खोला मुहान क्षेत्रको राम्चे पहिरोका कारण 42 घर परिवार उच्च जोखिममा, बस्तीका सबै 42 घर उच्च जोखिममा परेको देखिएपछि जिल्ला विपद व्यवस्थापन समिति सुरक्षित ठाउँमा सार्ने योजना बनाउँदै।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनैतिक दलमाथि प्रतिशोधपूर्ण व्यवहार गर्दै परामर्शबाट समेत बाहिर राखेको आरोप लगाउनु भएको छ। नेकपाका संस्थापक महासचिव पुष्पलालको 48 स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा वहाँले आफूलाई आधार बिनै 15 दिन हिरासतमा राखेदेखि राजनैतिक प्रतिशोधको श्रृंखला नरोकिएको दावी गर्नुभएको छ।

0: नेटोको उत्तरी भागको सुरक्षा कायम राख्नका लागि बेलायतको प्रमुख नौसैनिक बलले आर्कटिक र उत्तरी अटलान्टिकको आफ्नो मिशनको पहिलो चरण पूरा गरेको छ। थप सियोपान ह्यारिसबाट।
1: The UK carrier strike group led by flagship HMS Prince of Wales, supported by destroyer HMS Duncan, tanker RFA Tidespring and air wing of F-35B jets and rotary wing plus uncrewed autonomous systems have completed the first part of their mission, Operation Firecrest, which will continue in the autumn in northern European waters. HMS Prince of Wales and HMS Duncan are due to return to Portsmouth today to allow leave for personnel and maintenance for the ships before the second phase. The first half of their mission ended with Exercise Neptune Strike, which saw 10 NATO allies operate across air, sea and land in the Atlantic.
0: कक्रोच जनता पार्टीको आन्दोलन बिस्तारै भारतभर नै फैलन थालेको छ। भारतमा शैक्षिक सुधार राष्ट्रिय योग्यता परीक्षाका प्रश्न पत्र जवाब प्रकरणलाई लिएर नयाँ दिल्लीबाट शुरू भएको आन्दोलन मुम्बई लगायत धेरै शहरमा फैलिएको छ। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले प्रश्नपत्र जुहावटमा संलग्नलाई कड़ा सजाय दिलाउन फास्ट ट्र्याक अदालत स्थापना गर्ने घोषणा गर्नुभएको छ। तर कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिपके, कांग्रेस नेता राहुल गान्धी र आम आदमी पार्टीका अरविन्द केजरीवाल सहितका प्रमुख विपक्षी नेताहरूले प्रधानमन्त्रीको घोषणा ध्यान मोड्ने प्रयास मात्र भएको भन्दै शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको तत्काल राजीनामा मागेका छन्। प्रदर्शनका कारण सुरक्षा चुनौती बढेपछि दिल्ली मेट्रोका 16 स्टेशन बन्द गरिएका छन् भने अदालत उपस्थित हुन नसक्ने वकिलहरूमाथि प्रतिकूल आदेश जारी नगर्न सर्वोच्च अदालतले सर्कुलर जारी गरेको छ। सरकारले कपाली तमसुक अवैध गर्ने निर्णय गरेपछि धनुषामा साहुकार आक्रोशित बनेका छन्। जनकपुरबाट लक्ष्मण यादवको यो रिपोर्ट।
2: बालेन शाह नेतृत्वको सरकारले मिटर ब्याज पीडितको सहमति कार्यान्वयन गर्दै बुधबार लिखित कपाली तमसुक अवैध गर्ने निर्णय गरेको छ।
3: मिटर ब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा सम्झौतामा उल्लेख भए बमोजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखितहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
2: सरकारको यस्तो निर्णय आएसँगै मधेसका ऋण साहुकार थप आक्रोशित बनेका छन्। गएको साउन 1 गते मिटर ब्याज पीडितसित गरेको 9 बुन्दे सहमति अनुसार विगतको लिखित कपाली तमसुक अवैध गर्ने निर्णय गरेपछि साहुकारको करोडौं रकम डुब्ने पक्का भएको छ। देशमा विवाह श्राद्ध लगायत गर्जो परेको बेला कपाली तमसुकको भरमा ऋण दिने गरिएको छ। सरकारले अघिल्लो समय यस्ता लेनदेनलाई अनुचित बताएसँगै गाउँ घरमा गरिब विपन्नलाई कन्यादान श्राद्ध जस्ता गर्जो टार्न समस्या हुँदै आएको छ। समस्या परेको बेला दिएको ऋण असुली गराउनको सट्टा सरकारले उनीहरूलाई ऋण डुबाउनको लागि मनोबल बढाउने कार्य गरेको आरोप साहुकारहरूले लगाउनु भयो।
4: किसान साहु महाजन सबै मिलेर यसको विरुद्धमा हामी आन्दोलनमा जान्छौँ। परिवारहरूको आत्मपन बढाइरहेछ। यस्तो भयो भने
2: साहुकारहरू पीडित लेनदेन संघर्ष समिति गठन गरेर धनुषा, सप्तरी, पर्सा लगायतको जिल्लामा सडकमा उत्रेका छन्। ऋणी भन्दा साहुकार बढी पीडित रहेको सप्तरीका साहुकार दिनेश शाहको तर्क छ।
5: पीडित ऋणी नै बल्कि महापीडित साहु है। कहबै त बेमानी मानसिकता साहु के तरफ से 5% व्यक्ति है त ऋणी के तरफ से 95% व्यक्ति। आ नै त पैसा लेबा काल में त कोही नै जने आ देबा काल में दुनिया
2: मिटर ब्याज पीडितहरू जनकपुर धामको तृतीय गाछीबाट पैदल मार्च गर्दै काठमाडौँको लागि प्रस्थान गरेपछि गृह मन्त्री सुदन गुरुङ आफै बाराको निजगढ पुगेर मिटर ब्याज पीडितहरूसित वार्ताको पहल गर्नुभएको थियो। वार्तालाई मुहूर्त रूप दिन मिटर ब्याज पीडितको प्रतिनिधिहरूलाई काठमाडौँ बोलाउनु भएको थियो, जहाँ 9 बुन्दे सहमति गरेर पैदल मार्चलाई सामेल पारिएको थियो। मिटर ब्याज पीडितको पक्ष मात्रै सुनेर गरिएको निर्णयले भारी क्षति बेहोर्नु पर्ने सम्भावना देखेर साहुकारहरू पनि सडकमा उत्रेका छन्।
0: इरानी रेभोल्युसनरी गार्डले बेलायतलाई नयाँ चेतावनी जारी गरेको छ। इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोप्सले बेलायतलाई चेतावनी जारी गर्दै अमेरिकी आक्रमणका लागि प्रयोग हुने कुनै पनि ब्रिटिस सैन्य बेसहरूलाई अब आक्रमणको वैध निशाना मानिने बताएको हो। एक विज्ञप्तिमा आईआरजीसीले ग्लोस्टरसायरको आरएएफ फेयरफोर्डबाट उडेका अमेरिकी बम्बर विमानहरू इरान विरूद्ध आक्रमण गर्न प्रयोग गरिएको दावी गरेको छ। बीबीसीकी लुसी विलियमसनको यो रिपोर्ट।
6: Iran's stark warning to Britain is the latest salvo in the war of words that has accompanied 12 days of US attacks on the country. It followed a strike near Iran's Shalamcheh border crossing with Iran.